0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: अनि तयो कागज के मेची वा झिल्काई के पर्सनल नम्बर ब्लक लै वी
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
7: अनि बैंगरी
8: बैंकरी
7: चर चाहिँ तली लगपर्दी चमलल पति न आफै न मोबाइल नम्बर फेरिदिया बदेर ब्लक तयार भिसा आफै न ब्याङ्क दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तन ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 6 गते शनिबार, सन 2026 जून 20 तारीक, जेठ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रुकुमको रेडियो सिस्ने 93.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशको संख्या नै अपुग।
0: औषध मिति भन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
1: कक्षा 12 नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
4: हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैन, सबै असफल भन्ने कुरो हुँदैन।
0: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
1: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, केही बेरमा ब्राजिल र हैटीले खेल्दै।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजदा छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौजदातले साउन पहिलो हप्तासम्मको माग मात्रै धान्न सक्ने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राजधानी विभागले गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज ए को ठेकेदार कम्पनीका मिवल बाउर आइडियो सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज 2 को ठेक्का पाउने जर्मनकै कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार रहेका छन्। यसैबीच गएको सोमबार राहदानी छपाई सम्बन्धी 7,65,00,000,00 रूपियाँको ठेक्कामा भएको अनियमिततामाथि छानबिन र कार्यवाही बारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मौजदा सकिन लाग्दा 1 वर्षअघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन सम्पन्न नसकेको विषयमा असन्तुष्ट प्रधानमन्त्री सचिवालयले अख्तियारका पदाधिकारीमाथि अनावश्यक दबाव मात्रै दिएन, दुर्व्यवहार पनि गर्यो। यो घटनाले संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रताबारे प्रश्न उठाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: ढिलो न्याय भनेको न्याय नदिनु सर हो र हतारको न्यायले न्याय मार्छ भन्ने भनाई न्याय क्षेत्रमा प्रचलित छन्। तर सर्वोच्च अदालतमा न्याय निरूपण एकदमै ढिलो गरी हुने गरेको छ। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुंगिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। वादी वा प्रतिवादीकै मृत्यु भइसक्दा पनि कतिपय मुद्दा अदालतमा विचाराधीन हुने गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकोले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्चले केही वर्षदेखि अभियान फाँट्नै चलाएर पुराना मुद्दा उल्लेख्य रूपमा घटाएको छ। उहाँले भन्नुभयो, रणनीतिक योजना र बार एसोसिएशनको सहयोग लिएर पाँच वर्ष पुगेका मुद्दालाई प्राथमिकतामा राखेर फैसला भइरहेको छ। संविधानमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढ़ीमा 20 न्यायाधीश रहने व्यवस्था छ। अहिले 18 न्यायाधीश बहाल छन्। विचाराधीन मुद्दासँग जाँदा न्यायाधीशको यो संख्या नै अपुग रहेको कानून व्यवसायहरू बताउँछन्। त्यही कारण नेपाल बार एसोसिएशन र महानयाधिवक्ता कार्यालयले संविधान संशोधन कार्यदललाई न्यायाधीश थप्ने व्यवस्था गर्न सुझाव समेत दिएको छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न दुई प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो, न्यायाधीशको संख्या बढ़ाउने। दोस्रो, क्षेत्राधिकारमा हेरफेर। त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: देशको लगभग मध्य भागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गएको चुनावमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमा 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटक बीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा त्यही भएको थियो। एकता केन्द्रमा आएको फूटले माओवादी गठन भयो। माओवादीको पहिलो सम्मेलन पनि चितवन भएको थियो। रासोपाले भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द सत्र गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीको छ। जिल्ला प्रहरीकारले चितवन अगाडिको खुल्ला ठाउँ गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट जर्मन ह्याङ्गरको व्यवस्था गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराध सम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। हिजो काठमाडौँ जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिइसकेको छ। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिएको हो।
0: यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिलो गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन केही समय लाग्नेछ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काया कैरनमा कक्षा 12 को नतिजा बारे परीक्षा बोर्ड का प्रवक्ता संघको कुराकानी सँगै खबर को सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: उही सेलिब्रेशन इट्स अ गोल
2: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
3: हिमस्टार For a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न सर्वोच्चमा मुद्दाको चाङ न्यायाधीशका संख्या नै अपुग चितवनमा राष्ट्रपाको महाधिवेशनको तयारी राष्ट्रपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता औषध मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रियो देशभर फैलिन समय लाग्ने आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी प्रसंग यस वर्ष कक्षा 12 को नतिजामा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्. गएको वर्ष 61.17% विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात ग्रेडेड भएकोमा यस वर्ष त्यो संख्या बढ़नु ठूलो उपलब्धि हो. नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्. राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नन ग्रेडेड अर्थात एनजी भएका विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक अर्थात मौका परीक्षा सञ्चालन गर्ने भएको छ. बढ़ीमा 2 विषयमा एनजी प्राप्त गरेका वा 2 विषयसम्म अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागी हुन पाउनेछन्. यसपालि नतिजा अघिल्ला वर्षको तुलनामा निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक भयो. नतिजा मूल्यांकन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ. साथी महेश केवालीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याललाई यसपालिको नतिजा कसरी सुधार भयो भनेर सोध्नु भएको छ.
6: विगतका वर्षहरूमा यो ग्रेडिङ सिस्टम लागू भइसकेपछि कट अफ पोइन्ट जस्तो यति मार्क्स आएपछि चाहिँ नन ग्रेडिड हुन्छ है विद्यार्थीहरू भनेको अवस्थाले विद्यार्थीमा नपढिकन मैले चाहिँ परीक्षामा सहभागी भए भने म नट ग्रेजुएट हुन्छु भन्ने कुरो त्यसले पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ. अर्कोतर्फ सबैको जवाबदेता संलग्न विद्यालयको विद्यार्थीको अभिभावक चासोको विषय भएको छ परीक्षाको नतिजा. मूल्याङ्कन राम्रोसँग भयो भने त्यसले दिएको नतिजाले चाहिँ सबैलाई चासो जुटेको छ र जवाबदेता बहन भएको पनि छ. विद्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर प्रदेश सरकारहरूदेखि लिएर सबैको चासो सहभागिताले गर्दा यो नतिजा बढेको पनि हो.
7: कुन विषयमा वा क्षेत्रमा चाहिँ विद्यार्थीको प्रदर्शन उत्साहजनक देखियो र कुन क्षेत्रमा चाहिँ सुधारको आवश्यकता देखिएको छ?
6: प्रदेश कसको हेर्दाखेरि बागमती प्रदेशको अलिकति उच्च देखिन्छ. अरू प्रदेशहरूको डाटाहरू हामीले अब पठाउँछौँ. प्रदेश वाइज विशेष रूपमा हेर्दाखेरि पनि कम्पलसरी नेपालीमा चाहिँ ग्रेडेड विद्यार्थीहरूको संख्या राम्रो देखिन्छ होइन. यसरी म्याथमेटिक्सहरू चाहिँ अलिक कमजोरी भएको पनि पाछौँ हामीले.
7: यो गणितको विज्ञानको कुराकानी गर्दाखेरि अब जति सुधार्नु पर्ने हो त्यो मात्रै नभनौ अरू विषयहरूमा त्यसको लागि चाहिँ के गृह कार्य गर्नुपर्छ होला?
6: विद्यालयले नै आफ्नो नतिजा कस्तो छ भनेर हेर्न पाउनुभयो. स्थानीय सरकारहरूले हेर्न पाउनुहुन्छ. प्रदेश सरकारले हेर्न पाउनुहुन्छ. समग्रमा सबैले आफ्नो आफ्नो क्षेत्रको नतिजाहरू एनालाइसिस गर्नुभयो भने हामीले शिक्षा सुधारको लागि उपलब्धि सुधारको लागि यो यो क्रियाकलापहरू गरेका थियौँ तर अझै पनि उपलब्धि चाहिँ देखिएन भनेर आफै एनालाइसिस नै गर्न सक्नुहुन्छ. र कहाँ चाहिँ कमी कमजोरी रह्यो सबैजनाले चासो लिनुभयो आफ्नो आफ्नो नतिजातर्फ भनेदेखि अझ हामीले चाहिँ यो उपलब्धि सही किसिमले लिनको लागि र उच्च उपलब्धि हासिल गर्न चाहिँ सहयोग हुन्छ.
7: ग्रेडेड हुनुभएका विद्यार्थीहरूलाई चाहिँ परीक्षा बोर्डको तर्फबाट के सन्देश दिनुहुन्छ?
6: उच्च शिक्षाको लागि अझ उहाँहरू चाहिँ क्रिएटिभिटी अनुसन्धानात्मक कार्यहरू सधैँ सृजनशील रहने अझ बढी चाहिँ अध्ययनशील हुने तर्फ जोड दिएर आफ्ना कुन कुन क्षेत्रमा रुचि छ त्योतर्फ लाग्न अनुरोध गर्दछु.
7: सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
6: अहिले हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो. सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन. जस्तो कतिपय विद्यार्थीहरू 2 विषयसम्म नट ग्रेडेड विद्यार्थीहरूले त मौका परीक्षा पनि हामीले राखिसकेको छौं। त्यसको लागि तयारी हुन मैले अनुरोध गरेँ। अझ निराश नभइकन ए म यसमा चाहिँ कमजोर भएछु भनेर आफ्नो विषय हेरेर अध्ययनमा लाग्न र अरू विषयहरू धेरै विषय लागेको विद्यार्थीहरूलाई पनि म यो कारणले चाहिँ मैले उपलब्धि हासिल गर्न सकिनँ, अब म चाहिँ अझै कोसिस गर्छु, यो मेरो चाहिँ जीवनको अन्तिम लक्ष्य होइन, यहाँबाट मेरो सफलता सुरु हुन्छ भनेर अझ चाहिँ के कारणले म चाहिँ कमजोर भएँ भन्ने कुरो आफैले पनि अध्ययन यस्तो हेरेर आगामी वर्षको लागि पनि पढ्नलाई अनि परीक्षा दिनको लागि शुभकामना र अभिभावकको तर्फबाट किन मेरो बाबु नानीहरू अपेक्षा गरे अनुसारको ग्रेड नल्याएको पनि हुनसक्छ, कतिपयले नट ग्रेजुएट भएको पनि हुनसक्छ, उहाँहरूलाई निराश हुने किसिमले मैले यति गरेको थिएँ किन पढिनस् भनेर गाली गलोस् भन्दा पनि कुन कोडबाट ऊ कमजोर भयो, किन कमजोर भयो, के दक्षता चाहिँ हामीले हासिल गर्न हामीले अपेक्षा गरेका छौँ, के कारणले गर्न सकेन भनेर विभिन्न कोडबाट विचार विमर्श गर्न र आफ्ना नानी बाबुहरूलाई अझ अध्ययनशील है भनेर सहयोग पुर्याउनु भयो भनेदेखि अवश्य उनीहरू पनि सफल हुन्छन्।
4: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल। अब फेरि खबरको सिलसिला, प्रधानमन्त्री परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। चिया निर्यातमा भारतले अवरोध गरेपछि पाँच दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। यसैबीच विगत 10 वर्षमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट वितरण भएको अनुदान छानबिन गरिने भएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर, रत्नपार काठमाडौँको व्यस्त ठाउँ, फटाफट गन्तव्यतर्फ लम्किरहेका यात्रीहरू, यही हतारोका बीच केही मानिस भने सड़क पेटीको एक छेउमा टक्क अडिन्छन्, कोही मोबाइल निकालेर दृश्य खिच्न थाल्छन् त कोही एक टकले दृश्यतिर हेरिरहेका हुन्छन्, कोही भने खल्तीतिर हात पुर्याउँछन् र सड़क पेटीको एक छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन्, एकैछिनमा मानिसको भीड़ लाग्छ। यी सबै दृश्य सामान्य झै मानेर दुई युवाको शरीर संगीतको तालमा नाच्न थाल्छ, पाइला दोहोरिन्छ, हावभावले केही भन्न खोजे झैं लाग्छन्, कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू फ्री स्टाइलमा यसरी नाच्छन्, मानव कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन्। उनीहरू हुन् झापा गौरादहका सिद्धार्थ छेत्री र दार्जीलिङ चाम्पासरीका जिब्री एल आलम। उनीहरू काठमाडौँ आएर होटलमा बस्न थालेको 3 हप्ताभन्दा धेरै भइसक्यो, कहिले रत्नपार्क त कहिले सुन्धाराको सड़क पेटीमा पुग्छन्, फराकिलो ठाउँ रोज्छन्, छेउमा स्पीकर राख्छन् अनि आफ्नै योजना अनुसार नाच्न थाल्छन्। सिद्धार्थ र जिब्रीएल उनीहरूले यसरी सँगै यात्रा गर्न थालेको डेढ़ वर्ष भइसकेको छ। त्यस यता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाई सिकाउने शिक्षक पनि बनेका छन्। सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रीट डान्स गर्न थालेको डेढ़ वर्ष भइसक्यो। जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड़ शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशका खबर। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ। यस्तै अमेरिका इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो।
5: अब खेल खबर। फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती दुई मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को चार अंक भएको छ। यस्तै फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई दुई गोलले हरायो। अमेरिकाको जीतमा एलेक्स क्रिम्यानले एक गोल गरे, एक गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको एघारौं मिनटमा अस्ट्रेलियनका क्यामरोन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा एलेक्सले थप गोल गरे, त्यसपछि खेलमा थप गोल भएन। यो जीतसँगै डीमा रहेको अमेरिकाले दुई खेलबाट छ अंक जोडेको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो। यसैबीच विश्वकप फुटबलमा अहिले समूह सीमा रहेको पाँच पटकको विश्व विजेता ब्राजिल र हैटीबीच खेल भइरहेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा खेल अघि सभा छ बजेदेखि शुरू भएको हो र खेलको अहिले सातौं मिनट चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेका छैनन्। उनी पुडुलाको चोटबाट पूर्ण रूपमा निको नभएको ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग एक एक गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्। आजै बिहान पौने नौ बजे टर्की र पाराग्वे बीच खेल हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका आठ अध्यादेश मध्ये चारवटालाई स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो।
5: आउँदो आर्थिक वर्ष 83-84 बजेट भाषण अघि करको दर हेरफेर हुने आशंकामा हतार हतार विद्युतीय गाड़ी जाँच पास गराएको घटनामा अर्थ मन्त्रालय र भन्सार विभागले तल्लो तहका कर्मचारी र आयातकर्तालाई दोषी देखाएको छ। प्रधानमन्त्री कार्यालयको चासोपछि गठन गरिएका दुई छुट्टा छुट्टै अनुगमन टोलीको प्रतिवेदनका आधारमा विभागले मुस्ताङ भन्सारलाई क्लीन चिट दिएको छ भने रोसुवा भन्सारका प्रमुख सहित 13 कर्मचारीलाई निलम्बन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: विराटनगरको नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चीनी निर्यातमा रोक लगाएको छ। यसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका खबर नागरिक दैनिकले लेखेको छ।
5: नेपाल धितोपत्र बोर्ड सेवनको अध्यक्षमा डाक्टर गोपाल भट्ट नियुक्त हुनुभएको छ। हिजोको मन्त्री परिषद बैठकले भट्टलाई सेवन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
4: वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानका सेवारत कर्मचारी समेत गेटवाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको खबर गोर्खा पत्रले लेखेको छ।
5: चालू आर्थिक वर्ष 82-83 जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह 31.81 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाखमा 19.41 अर्ब घटेको कर्जा प्रवाह जेठमा भने बढ़ेको छ। गएको चैतमा 77.99 अर्ब रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। निक्षेप र कर्जा प्रवाहमा भइरहेको असन्तुलन, निरन्तर बढ़दै निक्षेप, कर्जा प्रवाह सुस्त शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको।
4: देशमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यत साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभाग अनुसार चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्।
5: चालू आर्थिक वर्ष 82-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। तर आउँदो आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। काँधको बिरालो जुक्तिले झिक्नु
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग।
4: औषध मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
5: कक्षा 12 नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
4: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
5: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजय, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, ब्राजिल र हैटी बीचको खेल चल्दै।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना सांसद संसदमा बोलिरहेका छन्। बोल्दा बोल्दै हातले टेबुल ठोकेर उनी भन्दैछन्, सभामुख महोदय, बिहान उठ्दा जहिले विश्वकप सकिसकेको हुन्छ, सकिन अगावै बिउजाउने व्यवस्था होस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: अब समाचार विस्तारमा मर्सेङ्गदी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि 50 युनिटसम्मको विद्युत महसुल निशुल्क गर्ने तयारी गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पालिकावासीलाई 50 युनिटसम्मको विद्युत निशुल्क गर्ने तयारी गरेको हो। गाउँपालिकाले शुक्रबार शुरू भएको 21 गाउँसभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। जल विद्युतको आमदानी उज्यालो मर्सेङ्गदीमा लगानी भन्ने नारासहित पालिकावासीका लागि 50 युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएको हो। गाउँपालिकाले जल विद्युतबाट प्राप्त रोयल्टीलाई उपयोग गर्दै सम्पूर्ण पालिकावासीका लागि 50 युनिटसम्मको विद्युत निशुल्क उपलब्ध गराउने तयारी गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षदेखि कार्यक्रम कार्यान्वयन हुने गाउँपालिकाले जनाएको छ। गाउँसभामा अध्यक्ष अर्जुन गुरूङले गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युत महसुल राहत बाहेक कृषि पर्यटन जड़ीबुटी शिक्षा स्वास्थ्य ऊर्जा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँपालिकाले आगामी आर्थिक वर्षमा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पनि नीति लिएको छ। आगामी आर्थिक वर्षमा 10% विपन्न परिवारको निशुल्क बीमा गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरूङले बताउनुभयो। अध्यक्ष गुरूङले प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मत पारित गरेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै सोही नीति तथा कार्यक्रममा आधारित भएर आगामी बुधबार बजेट सार्वजनिक गरिने अध्यक्ष गुरूङले बताउनुभयो। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको विशेषह नगरपालिकाले 2,75,75,000 रूपियाँ बजेट पाउने भएको छ। जिल्ला सदरमुकाम समेत रहेको विशेषह नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा 6,000 रूपियाँ बढ़ी बजेट पाउने भएको हो। विशेषहले चालू आर्थिक वर्षमा 2,75,69,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये विशेषह नगरपालिकाले सबैभन्दा धेरै बजेट पाउने भएको हो। नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक सामान्यकरण अनुदान विशेष अनुदान समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। प्रदेश सरकारको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार विशेषहले आगामी आर्थिक वर्षमा सामान्यकरणतर्फ मात्रै 1,75,75,000 रूपियाँ रहेको छ। जसमध्ये न्यूनतम अनुदान 17,15,000 सूत्रमा आधारित अनुदान 1,51,69,000 र कार्य सम्पादनमा आधारित अनुदान 6,61,000 रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1,00,00,000 रूपियाँ रहेको छ भने चालू प्रकृतिको 1,75,75,000 रूपियाँ रहेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि करिब 17 करोड़ बढ़ी रकम प्राप्त हुने भएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार आर्थिक वर्ष 2083-84 लागि लमजुङलाई 17,08,68,000 रूपियाँ विनियोजन भएको छ। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। गत आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाका लागि प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकम वृद्धि भएको भए पनि आगामी आर्थिक वर्ष जिल्लाको समग्र बजेटमा घटेको पाइएको छ। संघीय सरकारले पनि लमजुङ जिल्लाका 8 स्थानीय तहलाई चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि 98,00,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लमजुङमा शुक्रबार अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको छ। लागू औषधको चुनौती चिनौ सामाजिक समाधानको बाटो खोजौं भन्ने मूल नाराका साथ कार्यक्रम आयोजित कार्यक्रममा लागू औषध नियन्त्रण सम्बन्धी सरोकारवाला बीच छलफल गरिएको थियो। लागू औषध दुरूपयोगका कारण यसको सामाजिक प्रभाव नियन्त्रणका उपाय तथा समुदायको भूमिकाबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी निदेशक नेत्र बहादुर थापाको प्रस्तुति समेत रहेको थियो। जिल्ला प्रशासन कार्यालयले विशेश्वर स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालय, संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, कर्मचारीहरू, सामाजिक संघ संस्था, विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले लागू औषध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। साथै युवा पुस्तालाई लागू औषधको जोखिमबारे सचेत गराउँदै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा आवश्यकता औल्याएका थिए। कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसलाई लक्षित गरी लमजुङमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। तपाईहरूले सुन्नुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाई परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
6: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लम्सुङ, सम्पर्क फोन 9864074553, 9855485075, 9864085791 र 9864083862।
7: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको रायनस नगरपालिकाले 2,88,000 रूपियाँ बजेट पाउने भएको छ। रायनस नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट 3,03,000 रूपियाँ कम बजेट पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 2,05,91,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार रायनस नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। सो नगरपालिकाले आगामी आर्थिक वर्षमा समानीकरणतर्फ मात्रै 1,02,88,000 रूपियाँ रहेको छ, जसमध्ये न्यूनतम अनुदान 13,30,000, सूत्रमा आधारित अनुदानतर्फ 84,67,000 र कार्य सम्पादनमा आधारित अनुदान 4,91,000 रूपियाँ रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1,00,00,000 रूपियाँ रहेको छ भने चालू प्रकृतिको 1,02,88,000 रूपियाँ रहेको छ। लिस्नु साहित्यिक मञ्चको 41 औं घुन्ती काव्य शिविर सम्पन्न भएको छ। मर्सेङ्गदी गाउँपालिका खुदी स्थित अमर माध्यमिक विद्यालयमा काव्य शिविर भएको हो। कार्यक्रम मञ्चका पूर्व अध्यक्ष वासुदेव थापाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक भीष्मकान्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा विद्यालयका शिक्षक विक्रम रिमाल सहित 40 जना भन्दा बढ़ी विद्यार्थीहरूले गाद्य तथा पाद्य शैलीमा छन्द विधाका रचना वाचन गरेका थिए। मञ्चको संस्थापक संरक्षक वसन्त अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने साहित्यिक श्रष्टा गमबहादुर दनाईले स्वागत गर्नुभएको थियो। अमर माविका नेपाली विषयका शिक्षक अर्जुन बहादुर सुनेलले साहित्यप्रति विद्यार्थीहरूलाई आकर्षित गर्न तथा विभिन्न शैलीमा रचना लेखनप्रति प्रोत्साहित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेको लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यसै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थी लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकोले असार 26 गते भित्र विलम्ब शुल्क सहित 1,600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनुपर्नेछ। कक्षा 12 को परीक्षाफल शुक्रबार सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमितर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको छन्। यस पटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएको छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। यस वर्षको मनसून औसत मिति भन्दा 6 दिन ढिला गरी प्रवेश हुने गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मिति भन्दा 6 दिन ढिला गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभित्र फैलिन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि मनसून प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो हुने दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मर्सङ्गे समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गदी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक पालिकावासीलाई 50 युनिटसम्मको विद्युत निशुल्क गरिने। प्रदेश स्थानीय तह वित्तीय हस्तान्तरण अन्तर्गत बेसी सहरनगरपालिकालाई 2,75,75,000 विनियोजन। चालू आर्थिक वर्षको तुलनामा 6,000 बढ़्यो। रायनसले पाउने प्रदेश अनुदानमा 3,03,000 रूपियाँ घट्यो र लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा बेसी सहरमा अन्तर्क्रिया। बिहान 6:35 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Mashangdi FM 95 MHz
1: कार्यक्रम रंग रंग
2: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
1: प्रत्येक शनिबार बिहान 7 बजे
2: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

सोहन मात्र बढ्दछ सधैं कस्तो बिरामी छु म मेरो दोहन मात्र बढ्दछ सधैं कस्तो बिरामी छु म। नमस्कार, कार्यक्रम रंगरसमा आदरणीय मित्रहरू हरेक शनिबार यसै समय तपाईहरुको माझमा विभिन्न किसिमका साहित्यिक खुराकहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईहरुको माझमा उपस्थित भइसकेको छु यो प्रभातकालीन समयको यो अवस्थामा। आज म तपाईहरुको बीचमा एउटा यात्रा संस्मरण लिएर उपस्थित भएको छु, जुन यात्रा संस्मरण अमर ज्योति साहित्यिक पत्रिका अर्थात विद्युत साहित्य समाजद्वारा प्रकाशित यस पत्रिकामा बिजुली अड्डादेखि बाजुरासम्म भन्ने यात्रा संस्मरण जो नारायण प्रसाद आचार्यले लेख्नुभएको छ, यो यात्रा संस्मरणलाई म तपाईहरुको माझमा पोख्ने जमर्को गरिरहेको। हरेक शनिबार यसै समय र सन्ध्याकालीन समाजमा प्रस्तुत हुने कार्यक्रम रंगरसमा तपाईहरुको माझमा विभिन्न किसिमका साहित्यिक खुराकहरू लिएर उपस्थित हुँदै गर्दा आज भने छुट्टै किसिमको यो कोशेली तपाईहरुको माझमा प्रस्तुत गर्न गइरहेको छु, यात्रा संस्मरण बिजुली अड्डादेखि बाजुरासम्म। यात्रा संस्मरणको यो आलेख यसरी अगाडि बढ्छ। सायदै नेपालको धेरै कम स्थानको भ्रमण गर्ने भित्र पर्दछु होला म। नेपाल विद्युत प्राधिकरणबाट आफ्नो मातहतमा रहेका साना जलविद्युत केन्द्रहरू स्थानीय समुदायलाई हस्तान्तरण गरी स्थानीयहरूबाटै सञ्चालन गर्ने उद्देश्यका साथ 12 वर्ष पहिले अर्थात 2066-67 सञ्चालक समितिको निर्णयबाट 20 वर्षको लागि बाजुरा जिल्लामा निर्मित 200 किलोवाट क्षमताको जलविद्युत केन्द्र पनि त्यहाँकै समुदायबाट सञ्चालित त्रिवेणी बहुद्देशीय सहकारी संस्था मार्फत सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको रहेछ। स्थानीय स्तरमा विद्युतको माग बढ्दै गएको सन्दर्भमा सानो क्षमताको उक्त केन्द्रबाट उत्पादित विद्युतले स्थानीय जनताको माग बमोजिमको आवश्यकता पूर्ति हुन नसकेको हुँदा जनताको माग बमोजिम नै विद्युत प्राधिकरणले राष्ट्रिय ग्रिड राष्ट्रिय प्रसारण प्रणाली मार्फत विद्युत आपूर्ति गर्ने नीति लियो। तदनुरूप समुदायलाई हस्तान्तरण भएको सोस जलविद्युत केन्द्र 12 वर्ष पुग्दा नपुग्दै फिर्ताली प्राधिकरण आफैले सञ्चालन गर्न प्राधिकरण सञ्चालक समितिबाट निर्णय भएको थियो। विद्युतीय संरचना फिर्ता गरी विद्युत प्राधिकरण आफैले सञ्चालन गर्ने निर्णय भए पश्चात त्यहाँ कार्यरत कर्मचारीहरूको समेत व्यवस्थापन हुनुपर्छ भनी लिजमा लिई जलविद्युत केन्द्र सञ्चालन गर्ने संस्था र स्थानीयहरूको समेत माग रहेको हुँदा कर्मचारीहरूको व्यवस्थापन गर्ने सन्दर्भमा के गर्न सकिने हो? सुको राय सुझाव सहितको प्रतिवेदन पेश गर्नको लागि मेरो समझौतामा 3 सदस्यीय कमिटी गठन भएको थियो। त्यसै गरी हस्तान्तरण भएको विद्युतीय संरचना र अन्य भौतिक संरचनाहरूको हालको अवस्थाको बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मित्र मेघमणि गौतमजीको समझौतामा कमिटी गठन भएको रहेछ। कमिटिका 3 जना सदस्यहरू मध्ये म र प्राधिकरणका कानून विभागका प्रतिनिधि काठमाडौँका थियौं भने 1 जना सदस्य सुदूरपश्चिम प्रदेशका प्रादेशिक कार्यालय नेपाल विद्युत प्राधिकरणको प्रशासन प्रमुख थिए। स्थानीय क्षेत्रमा गएर त्यहाँको अवस्था बुझेपछि मात्रै वास्तविक थाहा पाउन सकिने भएकाले मिति 2069 वैशाख 4 गते म र कानून विभागका प्रतिनिधि गौरीकान्त अधिकारी बिहान 6:50 बजे एयरलाइन्सको विमान मार्फत धनगढ़ीतर्फ प्रस्थान गर्यौं। सुदूरपश्चिमकै पहिलो यात्रा भएको हुँदा धनगढ़ी विमानको यात्रा पनि पहिलो हुनु नै भयो। वसन्त ऋतुको शुरूआतको समय भएको हुँदा यात्राको क्रममा विमानको शिक्षाबाट देखिने हरियाली पहाड़हरू देख्दा कसको मन आनन्दित नहोला र? त्यसै गरी विमानका शिक्षाबाट उत्तरतर्फ देखिने हिमशैलहरूका बयान गर्न मेरा कलमहरू असमर्थ छन्। विभिन्न मनोरम दृश्य पान गर्दै करिब 55 मिनटको यात्रापछि हामी चढ़ेको विमान धनगढ़ी विमानस्थलमा अवतरण हुन्छ। अत्तेरियामा रहेको प्राधिकरणको प्रादेशिक कार्यालयबाट विमानस्थल एयरपोर्टसम्म लिन आएको गाड़ी बाहिर हाम्रो प्रतीक्षामा थियो। सोही गाड़ीमा बसेर पहिलोपटक सुदूरपश्चिमको राजधानीको दृश्य पान गर्दै सैर गर्ने मौका पाइयो। विमानस्थलबाट करिब 14-15 किलोमिटर यात्रापछि प्राधिकरणको प्रादेशिक कार्यालय पुग्यो। केही समय प्रादेशिक कार्यालय प्रमुख श्री जंगबहादुर चन्दसँग यात्रा र यात्राको उद्देश्यका बारेमा छलफल गरेपछि शुरू हुन्छ हाम्रो बाजुरा यात्रा।
सवारी चालक सहित पाँच सदस्यीय यात्रा टोलीको बाजुरा यात्रा धनगढ़ीबाट बिहानको 9:50 बजे शुरू हुन्छ। विभिन्न लेख रचना तथा पत्र पत्रिकामा पटक पढेको तर आफ्नै आँखाले प्रत्यक्ष रूपमा नदेखेको र अनुभूत गर्न नसकेको स्थानको भ्रमण गर्न लागि त्यसमा पनि यात्रा दलका दुई सदस्यीय सवारी चालक तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रशासन प्रमुख दुर्गबहादुर खत्री पहिलो पटक भेट भएको हुँदा यात्रा के कस्तो हुने हो भन्ने उत्सुकता छँदै अर्कोतर्फ विभिन्न कारणले समय समयमा चर्चामा आइरहने सुदूरपश्चिमको यात्रा पक्कै पनि मेरा लागि अविस्मरणीय रहनेछ भन्ने आशा गरेको थिएँ, जो पछि चरितार्थ भएको अनुभूत भयो। केही समय अघि मात्रै प्रदेश राजधानीको विषयलाई लिएर भएको रसाकसी तथा प्रदेश सभाद्वारा कैलालीको गोदावरीमा राजधानी बनाउन गरेको निर्णय मानसपटलमा थियो नै सो स्थान कता पर्ने हो भन्ने उत्सुकता पनि थियो। साथै सुदूरपश्चिमबाट देशकै प्रतिनिधित्व हुने गरी शासन सञ्चालन गर्ने शासकहरू वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री लोकेन्द्र चन्द्र लगायतका सुदूरपश्चिमका चर्चित नेताहरूको समेत आँखामा तस्वीर तथा मानसपटलमा सम्झना आइ नै रह्यो। विचार विज्ञानमा खप्तड़ बाबाले भने जस्तै मेरो मनमा विचारको वेग छिनछिनमै कुन्न थालेका थिए। कहिले सुदूरपश्चिममा विभिन्न समयमा भएका आन्दोलन, कहिले नेताहरूको अनुहार, कहिले सानैदेखि सुन्दै आएको मठ मन्दिर तथा शक्तिपीठहरू, शैलेश्वरी उग्रता र बढी मालिका खप्तड़ क्षेत्र, कहिले सुदूरपश्चिमको भोगमारी, बाढ़ी, पहिरो, रोग भोग र अशिक्षाका कुराहरू, आज छाउपड़ी प्रथा जो 21औं शताब्दीको कलंकको रूपमा लिने गरिन्छ, यी आवाज कुराहरू मनमा उब्जाउँदै हाम्रो बाजुरा यात्रा शुरू हुन्छ कैलालीको टिकापुरबाट। यात्रा गर्ने क्रममा बाटोमा केही समय अघि सुदूरपश्चिमको राजधानीको रूपमा चर्चामा रहेको गोदावरी नगरपालिका समेत पर्ने रहेछ। पहाड़को फेदीमा हरियाली मनोरम क्षेत्र रहेछ गोदावरी। सो स्थान हुँदै हाम्रो यात्रा अगाडि बढ्छ। यात्राकै क्रममा कतै हरियाली जंगल, कतै समथर भूभाग हुँदै हामी पुग्दछौं कैलालीको भासुको भीरमा, जहाँ पहिले धेरै सवारी दुर्घटना भई अत्याधिक धनजनको क्षति हुने गरेको रहेछ। पहाड़ी क्षेत्र भिराडो र साउरो बाटो भएकै कारणले होला त्यहाँ यति धेरै दुर्घटना हुने गरेको। नेपालको पहाड़ी क्षेत्रको भूवनट नै यस्तै रहेको छ कि जहाँ निर्मित राजमार्गहरूमा सयौं भाषुका भीरहरू रहेका छन्। मेरो मानसपटलमा जे रहेको थियो त्यस्तै मात्र कैलाली जिल्ला नरहेको मैले यात्राको क्रममा थाहा पाएँ। मेरो सोचाइमा कैलाली जिल्ला पूर्ण रूपमा तराई क्षेत्रमा पर्ने समतराई स्थान भएको जिल्ला होला भन्ने थियो, तर यथार्थमा त्यहाँको भूगोलले पहाड़ी भूभागलाई समेत समेटेको रहेछ। यात्रालाई निरन्तरता दिने क्रममा बिहानको करिब 11:30 बजे हामी कैलालीको खानी डाँडा भन्ने स्थानमा पुग्छौं, जहाँ पहिल्यै नै मित्र दुर्गा छेत्रीले खानाको अर्डर गर्नुभएको रहेछ। करिब आधा घण्टा त्यहाँ रहेर खाना खाएपछि हाम्रो यात्रा पुनः शुरू हुन्छ। बाटामा रहेका विभिन्न वनस्पति, डाँडा, काँडा, खोला, खहरेको दृश्य अवलोकन गर्दै हामी डडेलधुराको साउ फर्क भन्ने स्थानमा पुग्दछौं, जहाँ सुदूरपश्चिमकै प्रसिद्ध खीर बाजेको खीर पसल रहेछ, जो वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बाल शाखा पनि हुनुहुँदो रहेछ। साथीहरूको यहाँको खीर चाख्नु पर्दछ भन्ने मनसाय रहेको थियो। भर्खर मात्र खाना खाएर यात्रा शुरू गरेको हुँदा फर्कने क्रममा चाख्नुपर्छ भनी हामी आफ्नो यात्रालाई निरन्तर दिन्छौं। हत्तरियाको लेखा तथा प्रशासन प्रमुख पहिले पनि धेरैचोटि आवाजात गरिसकेको मित्र कौरीकान्त अधिकारीको पुर्ख्यौली घर नै अछाम भएको हुँदा उनीहरूको लागि यो यात्रा खासै नौलो नभए तापनि मेरो लागि भने एक उत्सुकतापूर्ण, अनौठो र रोमाञ्चित यात्रा। यात्रालाई निरन्तर दिने क्रममा डडेलधुरा जिल्लाको सदरमुकाम खलङ्गा पुगिन्छ। सोही क्रममा थप नयाँ कुराको पनि जानकारी पाइयो। सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने 9 जिल्लाहरू मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बाजुरा र बदाङगरी 6 जिल्ला यही डडेलधुरा हुँदै जाने रहेछ। यो जिल्ला सुदूरपश्चिमकै हिल स्टेशनको रूपमा रहेको पाइयो। यातायात पूर्वाधारको विकास भई नसकेको अवस्थामा साबिक क्षेत्री र महाकाली अञ्चलका विभिन्न जिल्लाबाट मानिसहरू आवाजात गर्ने केन्द्रको रूपमा पनि रहेछ यो जिल्ला। 5 गाउँपालिका र 2 नगरपालिका रहेको यो जिल्लामा नेपालको भरकै बढ़ी राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्था कार्यरत रहेको जिल्ला मध्येको एक रहेछ। विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू, उग्रतारा घटनास्थल, सहस्त्र लिंग, परशुराम मन्दिर, अजय मेरू कोट, अमरगढ़ी किल्लाकोट स्थल रहेको यो जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुदूरपश्चिमकै सुन्दर पहाड़ी जिल्लामा
पर्ने रहेछ। यात्रालाई निरन्तरता दिने क्रममा डडेलधुरा जिल्ला पार गरेपछि ड्योटी जिल्ला पुगिन्छ। सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम रहेको दिपाल यसै ड्योटी जिल्लामा पर्दछ भने विभिन्न समयमा अध्ययन गर्ने क्रममा जानकारी भए तापनि प्रत्यक्ष रूपमा देख्ने अवसर भने यही भ्रमणले मिलाएको थियो। डडेलधुराबाट डोटी जिल्लाको दिपायल सेती नदीको किनारै किनार भएर जानुपर्ने रहेछ। यात्राकै क्रममा सेती नदीमा बल्छी खेल्नेले करिब 5-7 केजी जतिको माछा पारेको पनि देख्न पाइयो भने डोटी जिल्लाको यात्रा गर्दा गर्दै मानसपटलमा गयो। डोटी खायो, रोटी फर्केर आउँदा धोती न टोपी भन्ने उति समेत याद आयो। अधिकांश क्षेत्र भिरालो भूभाग र पहाड़ै पहाड भएको यस जिल्ला घना जंगलले ढाकिएको रहेछ। कड़ा चट्टान र बलौटे माटो भएको हुँदा यस जिल्ला खेतीपातीको लागि त्यति उपयुक्त नरहेको भौगोलिक दृष्टिकोण र प्राकृतिक प्रकोपले हिसाबले पनि संवेदनशील जिल्लाभित्र पर्ने रहेछ डोटी। समुद्र सतहबाट 335 मिटर उचाइको सेती नदी किनारमा रहेको काना चौर सबैभन्दा कम उचाइको जमिन रहेछ भने 3295 मिटर उचाइमा रहेको खप्तड क्षेत्रबीच समेत यस जिल्लाको भूभागले समेटेको रहेछ। केही केआई सिंह मार्ग, पहलमान सिंह सुवार मार्ग र भीमदत्त मार्ग यस जिल्लाको प्रमुख राजमार्ग हुन्। नेपालको सुदूरपश्चिमका जिल्लाहरूमा नदीलाई गाडा भनिने रहेछ। सेती नदी, ठुली गाडा, सानी गाडा, काला गाडा जस्ता नदीहरू यस जिल्ला भएर बग्ने प्रमुख नदीहरू रहेछ। नेपालकै प्रसिद्ध शक्तिपीठ मध्येको शैलेश्वरी देवीको मन्दिर यस जिल्लाको प्रमुख मन्दिर रहेछ। जुन मन्दिरको दर्शन गर्ने रहर हुँदा हुँदै पनि भगवती माताको इच्छा नभएर हो या सायद नजुरेर हो राजमार्गको छेउमा भएर पनि मन्दिर दर्शन गर्न भने सकिएन। यात्रा गर्ने क्रममा दिउँसोको खाजाको बन्दोबस्त भने डोटी वितरण केन्द्रका केन्द्र प्रमुख राजेन्द्र देवले गर्नुभएको रहेछ। रिभर साइड होटलको बरन्डामा बसेर सेती नदीको चिसो हावा खाँदै खाजा खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्छ। बाटामा साथीहरूसँग छलफल गर्दै जाने क्रममा थाहा पाइयो कि सुदूरपश्चिममा मनाइने गौरा पर्व, विशु पर्व जस्ता पर्वहरू यस जिल्लामा पनि मनाइने रहेछ। करिब 90% जनता हिन्दू रहेको यस जिल्लामा क्षेत्री जातिको बाहुल्यता रहेको पाइयो। कुल जनसङ्ख्याको 14% वादी जातिहरू समेत यस जिल्लामा बसोबास गर्ने मुख्य जातिभित्र पर्ने रहेछन्। विशेष गरी यस जिल्लाबाट भारतका विभिन्न स्थानमा रोजगारीको लागि जाने गरेका रहेछन् भने हाल बसैसरी कैलाली जिल्लाका विभिन्न स्थान धनगढ़ी, महेन्द्रनगर, टीकापुर, सुर्खेत र नेपालगंजसम्म जाने क्रम बढ़ेको हुँदा यहाँको जनसंख्या दर घट्दो अवस्थामा रहेको पाइन्छ। धान, गहुँ, कोदो, जौ, मकै, मुसुरो, भटमा, तोरी, फापर, आलु आदि यहाँ उब्जाउ हुने मुख्य बाली रहेछन् भने सदरमुकाम, सिलगढ़ी, दिपाल, राजपुर, बोर्डर आदि यहाँको प्रमुख बजार रहेको पाइन्छ। आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसको यो प्रस्तुति जो यात्रा संस्मरण तपाईँहरूको माझमा जुन नारायण प्रसाद आचार्यद्वारा लिखित अमरज्योति साहित्य पत्रिका विद्युतीय साहित्य समाजले निकालेको यो कृतिबाट म तपाईँहरूको माझमा यो कोसेली पोखिरहेको छु। अब भने एकैछिन एउटा कविता तपाईँहरूको लागि मनोरञ्जन छोड्दै एकैछिन विश्राम लिन चाहन्छु।

पुनः नमस्कार छ कार्यक्रम रंगरसमा आजको यो बसाईमा तपाईहरुको माझमा यो यात्रा संस्मरण नारायण प्रसाद आचार्यद्वारा लेखिएको यो यात्रालाई मैले तपाईहरुको बीचमा पस्किरहेको छु। अब यही यात्रा संस्मरणलाई अगाडि बढाउने प्रयासरत छु। यात्रा संस्मरणको यो कोशेली यसरी अगाडि बढ्छ। यात्रालाई निरन्तर दिने क्रममा हामीले डोटीलाई पछि पार्दै हाम्रो यात्रा अगाडि बढ्छ। अछाम जिल्लातिर बाह्र बन्ड अठार खण्डको जिल्ला भनेर प्रसिद्ध छ यो जिल्ला। डोटी राम्रो डडेलधुरा अछामा राम्रो साँफे मलाई पनि उडाइ लैजाऊ हिमालयको डाँफे भन्ने गीत बाल्यवस्थादेखि नै सुनिँदै आएको भए तापनि जब अछाम जिल्ला टेकियो त्यसपछि भने बारम्बार मानसपटलमा यसै गीतको सम्झना आइ नै रह्यो। त्यसै गरी अछामका बारेमा अर्को एउटा लोकगीत पनि पचालमा रहेको रहेछ। हुम्ला जाँचा जुम्ला जाँचा अछामा जाँचिएन धना साँच्या मन साँच्या जोवन साँचिएन बनी राम्रा भरदा देवी कोटे घर कलिका अछामा त वैकुण्ठ रहेछ धन्य हो मालिका। यस जिल्लाको नाम अछाम र कसरी रहन गयो भन्ने सन्दर्भमा विभिन्न युक्तिहरू प्रचलनमा रहेको पाइयो। पहिलो, प्राचीन समयमा मुगल शासकको दर चौरको दबाव सहन नसकी भारतीय हिन्दूहरू नेपालमा विभिन्न स्थानमा घुम्दै हिँड्ने क्रममा पश्चिम नेपालको नौखुवा क्षेत्रमा आइपुगे जहाँ मिठो आँप पाइने गरिन्थ्यो। हिन्दी भाषामा मिठो आँपलाई अच्छा आम भनिने र कालान्तरमा अच्छा आम अपभ्रंश भई अछाम भन्ने थालियो। दुई, डोटी जिल्लाको ब्राह्मण खानदानको गोपाल खतिवडाका चार भाइ छोरा मध्ये कान्छा छोरा प्रभास छोराका देवेन्द्रसँग जुम्लाका राजा अशोक मल्लकी छोरी हरमताको प्रेम विवाह भयो। केही समय जुम्लामा बसेपछि उनैले नौखुवा राज्यलाई शासन गर्न थाले। उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकाले उक्त अचम्म शब्द कालान्तरमा अपभ्रंश भई अछाम भन्न थालियो। प्राचीन समयमा अछाम जिल्लालाई नौखुवाको नामले चिनिने गरिन्थ्यो जसको अर्थ नौवटा खण्डहरू भन्ने बुझिन्छ। त्यस समयमा अछाम जिल्लालाई विभिन्न नौ खण्डमा विभाजन गरी ससाना राज्यहरू सञ्चालनमा रहेका थिए। 22 राज्य समूहको एक सदस्यको रूपमा रहेको अछाम शुरूमा पालहरूको शासन थियो। पछि नागर राजा वंशी मल्लहरूले शासन गरेको पाइन्छ जुन समयमा अछाम सभ्यताको विकास भएको पाइन्छ। साना ठूला पहाड़ खोज टार र पेशीहरू रहेको अछाम नेपालको एक पहाड़ी जिल्ला। यस जिल्लाको अधिकांश भूभाग हरियाली जंगलले ढाकिएको रहेछ जुन यात्रा गर्ने क्रममा राजमार्गबाट समेत स्पष्ट रूपमा देख्न सकिन्छ। अधिकांश हिन्दू धर्मावलम्बी बसोबास गर्ने अछाम जिल्लामा दशैं तिहारका अतिरिक्त विशु पर्व माघे संक्रान्ति लगायतका चाडपर्वहरू मनाउने गरेको पाइयो भने देउडा दाँच हुङ्गे नाच पुतला नाच भुवो नाच ठाडी भाका यहाँ नाचिने प्रसिद्ध नाचहरू रहेछन्। यात्राकै क्रममा जिल्लाको विभिन्न स्थानहरू मध्ये प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामाशोषण क्षेत्र पनि यसै जिल्लामा पर्ने जानकारी पाइयो भने स्थानीय जातको नौ मुर्गे गाई यहाँ अर्को विशेषता रहेछ। आजको हाम्रो काठमाडौँदेखिको यात्रा अछाम जिल्लाको साँफे बगरमा रहेको होटल डल्फिनमा गएर टुङ्ग्याउने निदो गरिन्छ। दिनभर यात्रा गर्ने क्रममा लागेको थकाई मेट्न बेलुकाको खाना खाइवरी भोलि बिहान 7 बजे बाजुरातर्फ लाग्ने निदो गरेर करिब 10 बजेतिर बिछाउनमा विश्राम गरेपछि आजको हाम्रो यात्रा यहीँ टुङ्गिन्छ। बिहान करिब 4:15 बजेदेखि 4:30 बजे बीचमा उठ्ने विगतदेखिको बानीका कारण बिहानको 4:30 बजे नै निन्द्राले छोड्छ। आफ्नो नित्य कर्म गरिओरी बिहानको करिब 5:15 बिहानी भ्रमणको लागि तयारी अवस्थामा रहेको थिए। सुसमयमा मित्र गौरीकान्त अधिकार र मेघवाणी गौतम पनि तयार भइसक्नु भएको रहेछ। तर दुर्गा खतेलाई भने अलि बढी नै सुत्नुपर्ने रहेछ। त्यसैले उहाँलाई त्यही छोडेर हामी प्रात भ्रमणमा निस्कन्छौ। नयाँ स्थान नयाँ परिवेश कहाँ जाने कता जाने केही थाहा भए थिएन मलाई। मित्र मेघवाणी गौतमले प्रस्तावमा बैजनाथ धाम जाने भइयो। त्यसै अनुरूप दुर्गा खतीलाई पछि लिएर आउन सवारी चालकलाई भनेर हामी पैदल यात्रा त्यतैतिर लम्कियौं। करिब 40-45 मिनटको यात्रापछि हामी बैजनाथ धाममा पुग्छौं। बुढी गंगा नदीको किनारमा अवस्थित सुन्दर स्थानमा रहेछ बैजनाथ धाम जहाँ गुरूकुल समेत सञ्चालनमा रहेछ। बिहानको समय खासै भक्तजन नभेटिए पनि बटुकहरूबाट सुमधुर स्वरमा लय हालेर बेलका ऋचाहरू मन्त्रहरू वाचन गरेको सुन्दा मात्र पनि अत्यन्त आनन्द हुन्थ्यो। बैजनाथ धामको अनपेक्षित यात्रा गरी भगवानको दर्शन गर्न पाउँदा
सुदूरपञ्चको आफ्नो यात्रा सफल र सार्थक भएको अनुभूत भयो। साथै बुबाआमाहरूले पटपट भन्ने गरेको कुरा मनमा उब्जि नै रह्यो कि भगवानको इच्छा र आशीर्वाद नभई कमिला समेत भगवानको धाम र मन्दिर जान पाउँदैन भन्ने। सायद बाबा भैजनाथको आशीर्वादले नै होला कल्पनासम्म नगरिएको र सोद्धा समेत नसोचिएको स्थानमा समेत पुग्ने सौभाग्य मिल्यो। त्यसका लागि मित्र मेघमणि गौतमलाई विशेष धन्यवाद। हामीले मन्दिरको दर्शन र परिक्रमा गर्दा गर्दै गाड़ी पनि आइपुग्यो। त्यहीँबाट शुरू हुन्छ हाम्रो बाजिरको यात्रा, जुन हाम्रो यात्राको उद्देश्य र गन्तव्य पनि थियो। सुदूरपश्चिमका नौवटा जिल्ला मध्ये विकासका दृष्टिकोणले सबैभन्दा पछाडि परेको जिल्ला हो बाजुरा। भौगोलिक विकटता कमजोर भूबनोट कठिन खालका पहाड़ रहेका बाजुरा जिल्ला हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला रहेछ। यात्राकै क्रममा बाटोबाट बैल गोरुका जुरा जस्ता पहाड़ै पहाड़ देखिन्थे, जो तस्विर खिच्नका लागि एकालाई छिन्न छेकिने गरी लामबन्द ढंगले अनुशासित भई बसेका जस्तो लाग्दथ्यो। शुरूमा त कतै बैलका जुरा जस्ता पहाड़ै पहाड़ भएका हुनाले बाजुरा भनिएको पो हो कि भन्ने लागेको थियो मलाई। तर बाजुरा जिल्लाको नाम बाजुरा कसरी रहन गयो भन्ने सन्दर्भमा एउटा पुरानो कहावत प्रचलनमा रहेछ। प्राचीन समयमा बाजुरा जिल्ला स्वतन्त्र अस्तित्वमा नरही जुम्ला राज्यको क्षेत्रभित्र पर्दथ्यो, जसलाई सिम्जा राज्य पनि भन्ने गरिन्थ्यो। जुम्लाबाट केन्द्रीय शासन चले तापनि हालको बाजुरा जिल्लामा समेत त्यहाँको प्रतिनिधि भयो। ती प्रतिनिधिहरूले राजा आज्ञा अनुसार सिंह दरबारमा बाजा भन्ने चरा पठाउनु पर्दथ्यो, जसलाई पासोदार समातिने गरिन्थ्यो। भाले बाज चरालाई साईबाज र पोथीबाज चरालाई झुर्राबाज भनिन्थ्यो। पासोमा पोथीबाज अर्थात झुर्राबाज परेको थियो, त्यसलाई उल्टोबाट बाज झर्रा भनिएको र पछि यही नामबाट बारधरा कोट भनिन थालिएकोमा यही बारधरा अपभ्रंश हुँदै बाजुरी कोट हुँदै बाजुरा भएको किंवदन्ती रहेको छ। अछाम जिल्लाबाट बिहान 7 बजे शुरू भएको हाम्रो यात्रा अगाडि बढ्दै जाने क्रममा बाजुरा लागेपछि विकट पहाड़ी भूभाग हुँदै बिहानको करिब 10 बजेतिर बाहुली नदी किनारमा रहेको राप्का भन्ने स्थानमा पुगिन्छ, जहाँ बाजुरा वितरण केन्द्रका केन्द्र प्रमुख ललित मण्डल र लेखा प्रमुख कर्णबहादुर चन्दले स्थानीय खोलाको माछा सहित खानाको प्रबन्ध गर्नुभएको रहेछ। म आफू भने विगत 8-9 वर्षदेखि शाकाहारी भएको हुँदा स्थानीय भैँसीको मिठो दही र खाना खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्छ। दिउँसोको करिब 1 बजेको समयमा बाजुरा सदरमा मारताडी पुगेपछि हाम्रो यात्रा पूर्ण हुन्छ भने तोकिए बमजीको वास्तविक कामको भने बल्ल सुरुवात हुन्छ। सदरकम भए तापनि साना साना टिनका छाना भएका एकै स्थानमा गुजमुच्चा भएका घरहरू देख्दैमा अनुमान लगाउन सकिन्थ्यो बाजुरोली जनताको जीवनस्तर कस्तो होला भन्ने बारेमा। बाजुरा सदरमुकाम मारताडी पुगेपछि बाजुरा वितरण केन्द्रबाट न्यानो तथा आत्मीय स्वागत भएको थियो। यसका लागि बाजुरा वितरण केन्द्र परिवारलाई हृदयदेखि नै आभार व्यक्त गर्नै पर्ने हुन्छ। बाजुरा वितरण केन्द्रमा केही समय बिताएपछि हामी हाम्रो कार्यतिर लाग्छौ। बाजुरा सामाजिक बाजुरा साजाबी लिजमा ली सञ्चालन गर्दै आएका स्थानीय त्रिवेणी उद्योग बहुद्देश्य सहकारी संस्थाका पदाधिकारीहरूबाट जुन प्रकारको स्वागत गरिएको थियो त्यो साँच्चै नै अविस्मरणीय छ। यसका लागि सो संस्थाका सबै सम्पूर्ण पदाधिकारी विशेष गरी व्यवस्थापक दयाराम पनि सायद विशेष विशेष आभार प्रकट गरियो भन्दै आजको यो यात्रा संस्मरण जो नारायण प्रसाद आचार्यद्वारा लेखेको अमर ज्योति साहित्यिक त्रमासी विद्युतीय साहित्य समाजद्वारा निकालिएको कृतिबाट मैले लिएको थिएँ। आदरणीय मित्रहरू, कार्यक्रम रंगरसमा यहाँको सुझाव सल्लाहको अपेक्षा गर्दै आगामी हप्ता यसै समय तपाईँहरूको माझमा उपस्थित हुने बाचा गर्दै बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
0: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14-549।

नमस्कार, तपाईहरु सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनको लागि तयार पारिएको हो। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। बेसिसा नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडार 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोको अनलाइन र फेसबुक पेजबाट पनि एकसाथ सुन्न सकिनेछ। आज कार्यक्रमको नवौं भाग हो।

0: स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 9855414549। रोजगार सेवा केन्द्र बेसिसर 9847014549।
2: यो छोटो जानकारी मूलक सूचना पछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। अब सुनौ गतिविधि।
3: सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बेसिसह नगरपालिकामा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार बेसिसह नगरपालिकाकी कार्यवाहक नगर प्रमुख पद्मा गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरभित्रका वडाध्यक्ष न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी नीतिगत व्यवस्था स्थानीय तहको जिम्मेवारी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूलाई सुरक्षित वैदेशिक रोजगारीका अवसर सम्भावित जोखिम न्यूनीकरण तथा स्थानीय सरकारको समन्वयकारी भूमिका बारे जानकारी गराइएको थियो। कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका प्रदेश व्यवस्थापक उमा शर्मा र कार्यक्रम अधिकृत शिव रेग्मीले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कानूनी व्यवस्था सचेतनामूलक गतिविधि तथा स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा बेसिसह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सुरक्षित वैदेशिक रोजगारीलाई प्रवर्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकलाई सही सूचना परामर्श र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्रै वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन सकिने धारणा व्यक्त गरे। सहभागीहरूले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना परामर्श तथा आवश्यक सेवा उपलब्ध गराउन स्थानीय तहको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका थिए। कार्यक्रमको संचालन रोजगार संयोजक ईश्वर बहादुर लोहनीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले सुरक्षित मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी सुनिश्चित गर्न स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउन आवश्यक सुझाव समेत दिएका थिए। मर्स्याङ्गी गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी सहज गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यले विषयगत समिति तथा शाखा प्रमुखहरूसँग अन्तर्क्रिया तथा छलफल गरेको छ। भुलभुले स्थित गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका अवसर सेवा प्रवाहको वर्तमान अवस्था सरकारवाला निकायहरूको भूमिका विद्यमान चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने तथा विदेशबाट फर्किएका नागरिकहरूको हक हित सुरक्षा र पुनः एकीकरणलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिक मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका गण्डकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्मा र कार्यक्रम अधिकृत शिव रेग्मीले सुरक्षित वैदेशिक रोजगारी आप्रवासी श्रमिकको अधिकार जोखिम न्यूनीकरण तथा स्थानीय तहको भूमिका लगायत विषयमा प्रस्तुतिकरण दिएका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल विषयगत समितिका पदाधिकारी तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रोजगार संयोजक नन्दराज गुरूङले गरेका थिए। कार्यक्रमले सुरक्षित व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको प्रवर्धन गर्दै स्थानीय तहबाट प्रदान गरिने सेवाहरूलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको गाउँपालिकाले जनाएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार। अब प्रस्तुत छ खोलासत्र गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरुङसँगको छोटो कुराकानी।

0: वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि कोलसत्र गाउँपालिका सीमित स्रोत र साधनको बावजुद पनि नागरिकहरूको बीचमा पुगिराखेको छ र विशेष गरी रोजगार सेवा केन्द्र मार्फत विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू अगाडि बढ़िराखेका छन् र पछिल्लो समयमा हामीले हाम्रो गाउँपालिकाका सम्पूर्ण वडाहरूमा तालिका बनाएर प्रत्येक वडामा विदेश जान चाहने नवयुवकहरूलाई र विदेशबाट फर्केका व्यक्तिहरूलाई लक्षित गरेर विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइराखेका छौं। यसमा मूलत व्यवहारिक पाटो र कानूनी पाटोहरूलाई बढ़ी जोड़ दिएर भोलि विभिन्न किसिमको घटनाहरू घटेको खण्डमा कसरी कानूनी उपचार लिने, कसरी चाहिँ नेपाल सरकार वैदेशिक रोजगारबाट प्राप्त हुने सुविधाहरू प्राप्त गर्ने, बीमा कम्पनीबाट प्राप्त गर्ने सुविधाहरू लिने, त्यस्ता किसिमका सचेतनामूलक कार्यक्रमहरू हामीले चाहिँ एकदम जोड़तोड़का साथ अगाडि बढ़िराखेका छौं। र यो किन पनि कोलसत्र गाउँपालिकामा बढ़ी आवश्यक यो रहेको छ भन्दाखेरि, कोलसत्र गाउँपालिकाका नागरिकहरू वैदेशिक रोजगारको सन्दर्भमा विभिन्न देशहरूमा चाहिँ श्रम गरिराखेको हुँदाखेरि ती व्यक्तिका परिवारको लागि पनि यो आवश्यक छ भन्ने हिसाबले हामीले स्वयं कामदारहरूलाई मात्र नगरिकन उहाँहरूको परिवारहरूलाई पनि समेटेर हामी त्यस्ता किसिमका कार्यक्रमहरूलाई सचेतनामूलक कार्यक्रमहरूलाई हामीले सञ्चालन गरिराखेका छौं।
1: वैदेशिक रोजगारीका सन्दर्भमा विदेशमा भएर अप्ठ्यारो परेका अथवा विदेशमा जानको लागि जो चाहिँ स्वदेशमै ठगिएका अथवा विदेशमा ठगिएकाहरूको उहाँहरूको गुनासोहरू तपाईँहरू सामु चाहिँ आउँछ कि आउँदैन, आएको खण्डमा तपाईँहरूले चाहिँ यसलाई कसरी समाधानको बाटोतर्फ चाहिँ लागिरहनु भएको छ?
0: हाम्रो गाउँपालिकामा पनि विदेशमा ठगिएका अथवा विदेश जानु पूर्व नै विभिन्न चाहिँ बाहनामा ठगिएका त्यस्ता कुराहरू नगन्ने मात्रामा हामी कहाँ पनि आइपुग्ने गरेको छ। त्यसको सन्दर्भमा विशेष गरी हामीले के सल्लाह दिने गरेका छौं भन्दाखेरि, बाहिर जाने चाहने नागरिकहरूले युवाहरूले बाहिर जान पूर्व गर्ने प्रत्येक चाहिँ कामहरूमा अलिकति सचेतना बढ़ी हुन आवश्यक छ भन्ने हामीले परामर्श पनि दिँदै आइराखेका छौं। र कतै पैसा बुझाउने सन्दर्भमा पनि अब त्यसमा चाहिँ बिल चाहिँ अनिवार्य रूपमा लिने, ताकि पछि चाहिँ कहीँ मुद्दा मामिला लड्ने सन्दर्भमा त्यो बलियो ठोस प्रमाण होस् भन्ने हिसाबले हामीले त्यो पनि भन्दै आएका छौं। र हामी कहाँ चाहिँ दर्ता भइसकेका, हामी कहाँ पालिकामा आइसकेका त्यस्ता केसहरूलाई हामीले कानूनी चाहिँ उपाय मार्फत, कानूनी माध्यम मार्फत सम्बन्धित निकायमा हामीले त्यसलाई चाहिँ अगाडि बढ़ाइराखेका छौं। त्यसकारण चाहिँ हामी कोलसत्र गाउँपालिकाले यो वैदेशिक रोजगारमा ठगिएका यस्ता किसिम केसहरूलाई सामान्य केसभन्दा पनि एउटा चाहिँ विशेष केसको रूपमा लिएर यसलाई चाहिँ हामीले चाहिँ तत्कालै चाहिँ अगाडि बढ़ाइराखेका छौं, विभिन्न निकायहरूमा सम्पर्क गरिराखेका छौं र यो केसलाई चाहिँ हामीले चाहिँ सिरियसली चाहिँ हामीले लिइराखेका छौं।
1: यो तपाईँकै पालिकामा रोजगार शाखा पनि छ होइन, जिल्लामा जिल्ला तहमा एउटा आप्रवासी स्रोत केन्द्र पनि छ र तपाईँको चाहिँ रोजगार सेवा केन्द्र छ, उहाँहरू बीचको चाहिँ कामहरूलाई तपाईँहरूले चाहिँ कसरी हेरिरहनु भएको छ?
0: पालिकामा रहेको रोजगार केन्द्र र जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्र छ, त्यसको सन्दर्भमा अत्यन्तै काममा तालमेल मिलिराखेको छ। र कोलसत्र गाउँपालिका वडा नम्बर 2 जुन पालिकाको मुकाम पनि रहेको छ, त्यहाँ चाहिँ संयुक्त रूपमा कोलसत्र गाउँपालिका रोजगार सेवा केन्द्रको चाहिँ आयोजनामा आप्रवासी स्रोत केन्द्रको साथीहरू आउनु भएर विभिन्न किसिमका चाहिँ विषयहरूमा त्यहाँका नागरिकहरूलाई विशेष गरी 2 नम्बर वडाका वडावासीहरूलाई बुझाउने काम गरेको छ। र यो मुद्दा साझा मुद्दा भएको हुँदा, यो चाहिँ पालिकाको मुद्दा मात्र नभइकन यो आम मुद्दा भएको हुँदाखेरि चाहिँ हामीले यसलाई साझा रूपमा उठान गरेर साझा रूपमा यसलाई अगाडि बढ़िराखेका छौं। र अत्यन्तै चाहिँ समन्वयात्मक हिसाबले आप्रवासी स्रोत केन्द्र र पालिकामा स्थित रोजगार सेवा केन्द्रमा कहिले चाहिँ सँगसँगै कार्यक्रम गर्ने, एउटै ब्यानरमा चाहिँ कार्यक्रमलाई अगाडि बढ़ाउने र एउटै कार्यक्रममा सबै सवालमा चाहिँ कार्यक्रम अगाडि बढ़ाउन नसक्ने स्थितिमा त्यो सन्दर्भमा टेलिफोन मार्फत विभिन्न किसिमका चाहिँ अब माध्यमहरू मार्फत विभिन्न कुराको चाहिँ अब आदान प्रदान गरेर त्यसलाई ठोस निष्कर्षमा त्यो समस्याको ठोस निष्कर्षलाई समाधान गर्नको लागि त्यो मिलेर गइराखेको अहिले चाहिँ अवस्था रहेको छ।
1: अब तपाईँहरूले जुन किसिमको यो वैदेशिक रोजगारलाई सुरक्षित बनाउने हिसाबले जुन कामहरू गरिरहनु भएको छ, जुन अब त्यो कामलाई आगामी दिनहरूमा पनि अझ यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउनको लागि तपाईँहरूले के कस्तो योजनाहरू चाहिँ अगाडि सार्नु भएको छ?
0: अब आगामी दिनमा वास्तवमा यो केसलाई यो मुद्दालाई जति चाहिँ केसहरू अहिले आएका छन् पालिकामा अहिले आएको छ ती केसहरूबाट पनि पालिकाले केही कुरो लर्न गरेर अझ यसलाई चाहिँ अलिकति व्यवस्थित रूपमा अलिक ठोस रूपमा चाहिँ कसरी तार्किक निष्कर्षमा छोटो समयमा पीड़ित पक्षको चाहिँ अब पक्षमा मुद्दा पार्न सकिन्छ भन्ने हिसाबमा पालिका चाहिँ लागिरहेकै छ। त्यो सन्दर्भमा अब अहिले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट यो बनाउने यो सन्दर्भ पनि रहेको हुँदाखेरि आगामी दिनमा अहिलेको भन्दा पनि चालु आएको भन्दा पनि थोरै चाहिँ यसलाई परिमार्जन गरेर अलिकति चाहिँ अझ चाहिँ यसलाई चाहिँ ठोस रूपमा भोलि चाहिँ इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ सहज के अरे यो चाहिँ बजेटको हिसाबले अरू हिसाबले पनि अलिक बढी सहज त हुनु होस् भन्ने हिसाबले हामीले त्यो सोचिराखेका छौँ र आगामी बजेटमा अघि कार्यक्रममा त्यसलाई पनि हामीले सम्बोधन गर्ने हिसाबले अहिलेको चाहिँ चालु आवा भन्दा पनि अलिकति काम गर्नखेरि अझ इजी अझ सजिलो हुने हिसाबले हामीले त्यो ढङ्गले चाहिँ हामीले अगाडि बढ्ने सोच बनाएका छौँ र पक्कै पनि बजेट चाहिँ ठुलो सानो भन्दा पनि आकारमा ठुलो सानो धेरै पैसा थोरै पैसा छुटाउने भन्दा पनि थोरै पैसा भने यसलाई चाहिँ हामीले थालिन गर्न सक्यौँ भने त्यो वास्तवमा वैदेशिक रोजगारमा गएका वैदेशिक रोजगारबाट फर्केका ती पीड़ित पक्ष के अरे पक्षहरूको पीड़ित परिवारहरूको सन्दर्भमा यो नीति कार्यक्रमले अलिकति चाहिँ केही कुरो यसले बोल्ने अथवा त्यसको पक्षमा वकालत गर्ने पैरवी गर्ने त्यो ढङ्गको चाहिँ नीति र कार्यक्रममा थोरै भए पनि हामी सम्बोधन गर्ने यसपटक चाहिँ हामीले सोच राखेका छौँ।
1: यो सन्दर्भमा वैदेशिक रोजगारमा जुन जानुभएका अथवा गएर पनि फर्किएका नागरिकहरूको जुन परिवार हुनुहुन्छ नि अथवा चाहिँ जो हाम्रो गाउँ समाज गाउँले हुनुहुन्छ नि उहाँहरूलाई यो सचेतनामूलक कार्यक्रम अथवा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि चाहिँ यो तपाईँको नीति र कार्यक्रमले चाहिँ त्यसमा छुन्छ कि छुँदैन अथवा कसरी समेट्छ यसलाई?
0: नीति र कार्यक्रमले अब छुने अथवा छुनुपर्छ भन्ने हिसाबले हामीले अहिले सोचेका छौँ। वास्तवमा अब समस्या परिसकेपछि हामीले समाधान खोज्नुभन्दा पनि सकेसम्म चाहिँ समस्यामा चाहिँ अब नपरून् भन्ने हिसाबले कस्ता किसिमको चाहिँ कार्यक्रमलाई ल्याउन सकिन्छ भन्ने हिसाबले चाहिँ पक्कै पनि हामी संवेदनशीलले हामी चाहिँ नीति र कार्यक्रमलाई त्यसले छुने हामी प्रयत्न गर्नेछौँ र कतिपय कुराहरू अरू पक्षभन्दा पनि आफ्नै पक्षले चाहिँ श्रमिकहरू कामदारहरू समस्यामा परिराखेका हुन्छन्। त्यो भनेको चाहिँ श्रम नलिकन जाने श्रम नवीकरण नगर्ने यावत कुरो जुन अत्यन्तै आवश्यक छ त्यस्ता किसिमका सवालहरूमा सन्दर्भमा चाहिँ स्वयं चाहिँ श्रमिकहरू पनि स्वयं कामदारहरू पनि अत्यन्तै सचेत हुन जरुरी छ। अरू कुरो ठग्ने सन्दर्भमा सवालमा अघि मैले अघि पनि भने आफू चाहिँ अलिकति चाहिँ ख्यालमा भावनामा बगेर आफू अगाडि बढ्नुभन्दा पनि सत्य तथ्य के हो त्यसलाई क्रस चेक गरेर अथवा पालिकाको के अरे वैदेशिक रोजगारमा बढीभन्दा बढी कुरो जानकारी लिएर अथवा विभिन्न किसिमको चाहिँ सम्बन्धित निकायहरूमा धेरै कुरा बुझेर त्यो ढङ्गले चाहिँ अगाडि बढेको खण्डमा यस्ता किसिमको घटनाहरू यस्ता किसिमको काण्डहरूमा चाहिँ पक्कै पनि न्यूनता आउने छ। यो बजेटमा आगामी बजेटमा धेरै ठुलो चाहिँ रकम चाहिँ यो शीर्षकमा राख्ने भन्दा पनि थोरै रकम भए पनि यसलाई चाहिँ हामीले चाहिँ त्यो चाहिँ त्यसैको लागि चाहिँ हामीले व्यवस्था गर्न सक्यौँ भने त्यसको लागि चाहिँ हामीले प्रबन्ध गर्न सक्यौँ भने रोजगार के अरे वैदेशिक रोजगारमा जाने ती नागरिकहरूलाई भोलिको दिनमा दुःख पर्दा साह्रो गाह्रो पर्दाखेरि वास्तवमा तिनका चाहिँ परिवारलाई पक्कै पनि यसले धेरै मलम लाउने काम गर्नेछ। वास्तवमा यो भनेको चाहिँ रकमको कुरा भन्दा पनि मुख्य कुरो सचेतनाको कुरा हो उसले चाहिँ बुझ्ने कुरा हो उसले के अरे अरूले बुझाउने कुरा हो। त्यस कारण चाहिँ त्यो ढङ्गको चाहिँ कार्यक्रमलाई कसरी चाहिँ हामी डिजाइन गर्न सक्छौँ नीतिमा बोलेर थोरै चाहिँ के अरे बजेटको प्रबन्धकहरूलाई त्यो टाइअप गरेर हामी अगाडि बढ्ने हामी पक्कै पनि हामी प्रयत्न गर्नेछौँ प्रयास गर्नेछौँ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भुटेओडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ छोटो लघु नाटिका।
3: हे भगवान्, काठमाडौँ धाएको पनि एक वर्ष भयो, पैसा पनि गयो, पासपोर्ट पनि गयो, सपना पनि गयो, अब गाउँ फर्कनु बाहेक के नै बाँकी रह्यो र? माया जस्तै लाग्छ त कि होइन?
4: माया!
3: हजुर, म सरी त चिन्नु भएन, हामीसँग स्कूल पढ्थ्यौ नि डाँडा गाउँको के? ओ सरिता, सानोमा अर्कै अहिले अर्कै देखिने, अनि हामी चार कक्षा पढेपछि भेट भएकै छैन, अनि तिमी सहर झरेछौ, कति बदलिए कि? तिमी पनि त बदलिएको छौ नि, तिम्रो नाकै मुनिको कोठीले चिनेको भए भन् कति कामले आइस, अब त के तपाईँ भन्ने है? आएको होइन नि साथी, म त गाउँ फर्किन लागेको, काठमाडौँले हामी जस्तोलाई चिन्दा रहेनछन् हजुर। के हजुर भनिरहेको होला है? आज बस् न त, दुःख सुखको कुरा गरौं ल। मैले त टिकट काटिसके भाइ, अघिसम्म भेट भए बस्ने थिए, कति छ कति कुरा पनि। के छ खबर भन् त अनि, के कामले आइस?
5: के भन्नु सरिता, एकजना अधवैसी मान्छे गाउँ आएका थिए, विदेश पठाइदिन्छु भनेर 1.5 लाख रुपियाँ खाइदिए, पासपोर्ट पनि लगेको, अहिले 6 महिना भयो, बेपत्ता छ, खोज्न आएको पाइन।
3: अनि
5: सुरु सुरुमा फोन उठाउँथ्यो, सुरुमा त फोन उठाउँथ्यो, पछि बहाना बनाउन थाल्यो, भिसा आउँछ भन्दै थियो, 6 महिना भयो, कहिले फोन लाग्छ कहिले लाग्दैन, लागे पनि उठाउँदैन, म त काठमाडौँ आएकै 2-3 चोटि भयो भाइ।
3: म्यान पावर कम्पनीमा गएकी थियो?
5: त्यो मान्छे बसेको घरमा गएको थिए, कोठा छोडिसक्यो रे, उसले भनेको मेन पावरमा गएको थिए, उनीहरूले एजेन्टलाई चिन्छौ त भने, तर अहिले सम्पर्कमा छैन रे, हामी केही गर्न सक्दैनौ भनेर पन्छिए।
3: त्यसपछि
5: के हुनु, यही बस्दा खर्च मात्रै भयो, अब गाउँ फर्किने।
3: माया, गाउँ फर्किनु अघि एउटा ठाउँमा जाउन ल।
5: कहाँ जाने?
3: हाम्रै लमजुङको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रमा एकपटक जाउन ल।
5: आप्रवासी स्रोत केन्द्र के हो र त्यो? के हो र यो?
3: वैदेशिक रोजगारीको क्रममा ठगिएका, समस्यामा परेका वा जान चाहने व्यक्तिहरूले सूचना, परामर्श र सहयोग दिने केन्द्र हो।
5: तर मेरो त पैसा नै खाइसक्यो, अब के हुन्छ र?
3: धेरै कुरा हुन सक्छ, तिमीले हार मान्नुपर्ने अवस्था छैन।
5: कसरी र सरिता?
3: त्यहाँ गएर आफ्नो समस्या राखेपछि सम्बन्धित निकायसम्म उजुरी पुर्याउन सहयोग गर्छन्। वैदेशिक रोजगारको नाममा ठगी गर्ने एजेन्ट विरूद्ध कार्यवाही प्रक्रिया अगाडि बढाउन सहयोग गर्छन्।
5: साँच्चै हो र?
3: नहुने कुरा भन्छु त म, आवश्यक कागजात जुटाउन, उजुरी लेख्न, सम्बन्धित कार्यालयसम्म पुग्न, सहजीकरण गर्न सक्छन्। धेरै मानिसले त्यहाँबाट सहयोग पाएका छन्।
5: तर मसँग त एजेन्टले दिएको कुनै रसिद छैन।
3: फोन नम्बर, बैंकको कारोबार, साक्षी, मेसेज जे छ त्यही लिएर जानुपर्छ। उनीहरूले के गर्न सकिन्छन् उनीहरूले भन्छन्। केही नभए यत्तिकै भए पनि जाउँ न।
5: त्यसो भए मेरो पैसा पनि फिर्ता आउन सक्छ?
3: प्रयास गर्न सकिन्छ, कम्तीमा कानूनी प्रक्रिया अगाडि बढ्छ, दोषीलाई कार्यवाही हुन सक्छ, सबैभन्दा ठूलो कुरा तिमी जस्तै अरूलाई ठगिनबाट बचाउन सकिन्छ।
5: मैले त अब सबै सकियो भन्ने सोचेकी थिएँ।
3: यही त समस्या हो, धेरै मानिस ठगिएपछि चुप लागेर बस्छन्, त्यसैले ठगहरू झन होसिन्छन्।
5: त्यहाँसम्म कसरी पुग्ने होला है?
3: एक्लै जान सकिहालिन्छ नि, अलिअलि दुःख पनि गर्न पर्यो नि साथी। ल, फोन नम्बर टिप।
5: हुन्छ, भन त।
3: 0665 590 234। फोन गरेर जाउँ न, सके आजै सम्पर्क गर।
5: हेर न सरिता, तिमी नभेटिएको भए म त निराश भएर गाउँ फर्कन्थे।
3: साथी भनेको यस्तै बेला काम लाग्ने हो नि, अनि विदेश जानु अघि पनि सबै प्रक्रिया बुझेर इजाजत प्राप्त संस्था मार्फत मात्रै अगाडि बढ्नुपर्छ।
5: हो रहेछ सरिता, मैले पनि हतारमा विश्वास गरेर ठूलो गल्ती गरे। अब गाउँ फर्कनु अघि म आप्रवासी स्रोत केन्द्रमा अवश्य जान्छु।
6: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार।
2: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियो, रेडियोको फेसबुक र हाम्रो इमेलमा तपाईले कमेन्ट लेख्न सक्नुहुनेछ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारको समय सकियो। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्स्याङतीका वसन्ता भट्ट र लक्ष्मी घले साथै रेडियो चौतारीका एलिसा श्रेष्ठ र कार्यक्रम निर्माता आस गुरूङलाई धन्यवाद दिँदै कार्यक्रम संचालक म अनुज अधिकारी पनि बिदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीको लागि सचेत रहनुहोस्। आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
7: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशेषतः नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334, मोबाइल नम्बर 9856014550, रोजगार सेवा केन्द्र विशेषहर, सम्पर्क फोन नम्बर 9847014550।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
9: फारम भर्ने अन्तिम मिति यही जेष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
8: थप जानकारीको लागि सम्पर्क
9: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0555-95-911, 98-452-11-511, 98-457-0-78-69।
8: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
10: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
11: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
11: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
12: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
13: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
12: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
13: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
12: सम्पर्क फोन 98-490-68-924, 98-450-86-780।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्साङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
1: नेपाल आदिवासी जनजाति महासंघ
0: विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानव बीचको साइनो अटुट हुने गर्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ़दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ मानव जीवन संकटमा पर्ने खतरा रहेको छ रीतिरिवाज चालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइन भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्न पनि जीवितै छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ

0: आजको कार्यक्रममा हामीले आदिवासी जनजाति महासंघका दुई महिला उपाध्यक्ष मनमाया छन्त्याल र चिनीमाया माझीज्यूसँग अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन, आदिवासी अधिकार, परिरहेको असर, आदिवासी ज्ञान, सिप परम्परा, दस्तावेजीकरण, महिलाको भूमिका, जैविक विविधतामा योगदान लगायतका विषयमा गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। साथै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर पाँचका नर्मिता कुलुङ तथा लोचन कुलुङ राई संघको फेङ्गा फुर्का मुर्चुङ्गा लगायतका सामग्री बनाउने तालिम पछिको अनुभव सुनाउँछौ। कार्यक्रमलाई अगाडि बढ़ाऊ, नेपाल आदिवासी जनजाति महासंघकी महिला उपाध्यक्ष मनमाया सन्त्यालसँग गरिएको यो कुराकानीबाट।
1: नमस्कार, यहाँलाई स्वागत छ।
2: धन्यवाद। नमस्ते हजुर।
1: यहाँलाई बधाई पनि छ। अहिले तपाईँ जस्तै दिदी बहिनी अरू पनि उपाध्यक्षमा आउनुभएको छ, यहाँ पनि निर्वाचित हुनुभयो।
2: हजुर, एकदमै धन्यवाद।
1: यो अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन जुन पोखरामा पनि यो तालिममा पनि यहाँले केन्द्रीय कमिटिले पनि वाच गर्नुभयो, तपाईँहरू हेर्नुभयो, यो भन्नाले चाहिँ कसरी बुझ्ने महिलाको दृष्टिकोण कति महत्वपूर्ण हुन्छ?
2: अधिकारको कुरा गर्दाखेरि हरेक आयस्रोतदेखि लिएर अब वन जंगलको कुरा गरौँ, खोला नालादेखिको कुरा गरौँ, हरेक क्षेत्रमा चाहिँ भूमिका चाहिँ महिलाको हुन्छ। देख्दाखेरि अब महिलाले केही पनि गरे छैन जस्तो हुन्छ। जुनसुकै कुरा अब चाहिँ महिलाको पुरुषको जतिको हुन्छ उत्तिकै महिलाको हुन्छ। अब ज्ञान सिपको कुरा गरौँ होइन, अब रादी पाखेहरू बुनतुनको कुरा गरौँ, जान रक्सी हामीले घरेलु उत्पादन जान रक्सीहरूको मर्चाहरूको कुरा गरौँ, धेरै उत्पादनहरू धेरै ऊहरू चाहिँ पुरै महिलाकोमा भर पर्छ कि।
1: ज्ञान सिपहरू कसरी आर्जन भयो?
2: हाम्रो पुर्खाहरू अझै बढी वैज्ञानिक हुनुहुँदो रहेछ भन्ने मलाई लाग्छ, किनभने हामी त छन्ताल जाति, छन्ताल जातिको त पुरानो पेसा भनेको मुख्य गरेर खानी खन्ने पेसा हो। माटो सुँगेर खानी कहाँ छ भने पत्ता लगाउनु हुन्थ्यो कि, माटो सुँगेर। अहिलेको वैज्ञानिकको मान्छे हामी भन्दा त पहिलेको हाम्रो पुर्खाहरूको त एकदमै ठुलो वैज्ञानिक हुनुहुँदो रहेछ।
1: अब हामीले फलाम खानी पनि खन्या छौँ, तामा खानी पनि खन्या छौँ भन्ने कुरा बाजेहरूबाट सुन्छौँ होइन, तपाईँहरूको पालामा झन् धेरै सुन्नुहुन्थ्यो होला।
2: हाम्रो विशेष गरेर तामा खानी, त्यसपछि सिसा खानी र फलाम खानी, विशेष हाम्रो चाहिँ तामा खानी हो। भेजा भनेर चाहिँ कर तामाकै कर तिरिने रहेछ पहिले, अनि एकदम बढी राज्यले चाहिँ एकदम बढी महँगो भेजा तिराइसकेपछि खानीहरू सकिँदै सकिँदै गयो। अब तुरुन्तै एउटा खानी सक्यो, अर्को खानी खन्नको लागि त्यो खोज्नलाई धेरै टाइम लाग्ने, अनि उतातिर राज्यलाई कर धेरै तिर्नुपर्ने, त्यसले गर्दाखेरि हाम्रो पुर्खाहरूले त्यसलाई त्यो पेसालाई चाहिँ बिस्तारै छोडेर चाहिँ कृषि र पशुपालनतिर लागेको देखिन्छ।
1: जीवित परम्पराहरू रहिरहेकै छन् नि होइन, हामी कतिको चनाखो छौँ, हाम्रा त्यो कला संस्कार संस्कृति हाम्रा परम्परा सिप।
2: मेरो जन्म थलोको हेर्दाखेरि चाहिँ सामुदायिक वन भनेर चाहिँ एउटा वनलाई चाहिँ त्यो घोषणा गरेको छ, बागलुङको तमनखोला गाउँपालिका वडा नम्बर पाँच खुमखानीमा। त्यो बाहेक एउटा विकासको नाममा विनाश भने जस्तै यातायात गाडीको बाटो चाहिँ जुन हुनुपर्ने भन्दा अब फरक फरक बाटो खन्दै गर्दाखेरि भोलि गएर चाहिँ पहिरोहरू जाने यताउता खतरा हुन्छ कि भन्ने समस्या छ। मेरो बिहा गरेको घर चाहिँ तमनखोला गाउँपालिका वडा नम्बर दुई कतेरीमा पर्छ। कतेरी गाउँभन्दा माथि यस्तै दानामा आलुबारी छ कि, बराताल, बराताल छ। त्यो बरातालमा चाहिँ अहिले हाम्रो इन्डियनको टिमहरू पनि पुग्नु भयो। बरातललाई चाहिँ शक्तिको आधारमा मानिन्छ र त्यो क्षेत्रलाई चाहिँ पर्यटन क्षेत्र बनाउनको लागि त्यहाँका स्थानीय बासिन्दाहरू चाहिँ एकदमै लागि पर्नु भएको छ र त्यहाँको स्थानीय सरकारले पनि सक्दो सहयोग गरेको अवस्था छ। वैशाखको एक गते चाहिँ एकदमै ठुलो मेला लाग्यो, वर्षिनी मेला लगाउने र त्यो बरतालको चाहिँ प्रसार गर्ने चाहिँ भइरहेको छ।
1: जल जमिन जंगल व्यवस्थापनमा महिलाको परम्परागत कार्यहरू परम्परागत भूमिकाहरू कस्ता रहने रहेछ?
2: जल जंगल र जमिन भनेपछि त आदिवासी जनजातिहरूको अब जंगल छ, जल छ, जमिन छ, हामी छौ। यदि त्यो छैन भने हाम्रो कुनै पनि त्यहाँ अस्तित्व रहँदैन, किनकि हाम्रो संस्कृति भनेको उनीहरूसँग जोडिएको छ। अहिले अल्लो भनेर चिनिन्छ, उता हाम्रो गाउँमा त पुवा भन्छ, पुवा वर्षमा ठुलो सिस्नु पनि भन्छ। त्यो वर्षमा चाहिँ एकपटक फुकाइन्छ र कति दिन, दुई दिन तीन दिनको मेद राखेर चाहिँ फुकाउने, अनि त्यो समयभित्र काट्ने, अनि त्यसपछि फेरि त्यसलाई बन्द गर्ने, फेरि अर्को वर्ष काट्ने त्यस्तो। अनि त्यसको चाहिँ हाम्रो चाहिँ उति बेला चाहिँ बोराको चलन नहुँदाखेरि थैलो फाँचो आटो पिठो राख्नको लागि अन्नहरू राख्नको लागि फाँचो चाहिँ ठुलो हुन्छ, बोरा जस्तै थैलो चाहिँ सानो सानो हुन्छ, गाडा भन्छ आजकल यहाँ यतातिर भाङ्रा भन्छ, उता हाम्रो ठेस भाषामा चाहिँ गाडा भन्छ, गाडा बनाउने लगाउने चलन थियो। वन जङ्गलमा त चाहिँ अब अलिअलि थाहा पाउँदाखेरि हाम्रो बाहरूले चाहिँ जडीबुटी खन्ने जडीबुटी खन्ने त जडीबुटीलाई घरमा ल्याएर सुकाउने, त्यो सुकाइसकेपछि बुटललाई त्यति बेला बतौली भन्ने त्यहाँ पुर्याएर बेच्ने, अनि नुन चामल घरमा आवश्यकता के हो ती कुराहरू लिएर आउने त्यस्तो हुन्छ। त्यसै गरी अब खोला नालाको कुरा गरौँ भने माझीकै कुरा भयो होइन, अब माझी र खोलाको सम्बन्ध कति रहेछ, उहाँहरूको अब आय आर्जन सम्बन्धको चाहिँ कुरा हुने रहेछ, राज्यलाई योगदान दिएको सम्मको कुरा आयो, अब हुलाकेहरूलाई चाहिँ ढुङ्गा तारेर चाहिँ हुलाकेहरूले चाहिँ चिठी यता र उता आदान प्रदान गरेको कुरा भयो। हाम्रो चाहिँ गाउँमा ढोका भन्ने साग हुन्छ, तुसा हुन्छ, अब आय आर्जनको लागि चाहिँ अब चुइयाहरू भयो, आवश्यक पर्ने सामग्रीहरू घरमा बनाइन्छ भने अब कतिपयले त अब त्यो बुनेर डोको ठुन्ची ठुन भन्छ, मान्द्र भन्छ, चेत्रो भन्छ, तिनीहरू चाहिँ बुनेर बिक्री गर्ने, अझै पनि हाम्रो लामेला भन्ने ठाउँमा त एकदमै राम्रो राम्रो ठुन ठुन्चीहरू बन्छ, त्यहाँको ठुन्ची भनेपछि एकदमै राम्रो हुन्छ। साउनको एक गते साउने संक्रान्ति दोस्रो मानचान भनेर मनाइन्छ, त्यति बेला चाहिँ हामीले चराको मासु र माछा चाहिँ चढाउनै पर्ने
1: अनिवार्य।
2: अहिले चाहिँ चराको त अब वन जङ्गलहरू मासिँदै गए, पहिला त हामी सानो सानो हुँदा त फर्के भन्ने हुन्थ्यो, काठको यसरी नुङ्गाएर अनि धागो राखेर अनि थाप्ने, अनि त्यही फर्केमा अनि कति चरा लाग्ने क्या हाम्रो आलुबारीतिर, अनि अनिवार्य त्यो चरा अनि माछा रक्सी चलाउनै पर्ने, अनि हरियो साग सब्जी जे सुकैको होस् त्यो अब त्यस्तो थियो। अनि अहिले आएर चाहिँ अब वन जङ्गलहरू मासिँदै गयो, हामीले त्यो चरा अब खोजेर अब त्यो मार्न सकिन्न, त्यसले गर्दा त्यो संस्कृति हराएको छ, संस्कार हराएको छ, त्यो भइराखेको छ।
1: कला संस्कृतिहरू कुनै त्यस्तो हराउने चिन्ता छ कि छैन? हामीले आफैले बुन्ने दिदी बहिनीहरूले लगाउने खालको कपडाहरू वा पुरुष दाजुभाइ बाजु बाजे लगाउने खालको त्यो कपडाहरू त्यस्तो मनसन भन्दैन र राडी पाखी कामला अनि त्यो कम्बलको भेटाको उनको जस्तो कोट जस्तो कस्तो के भन्नुहुन्छ?
2: नयाँ पुस्ताहरूले चाहिँ बसाइसराई गर्दै काठमाडौँतिर पोखरातिर आउने गर्दाखेरि एकदमै नयाँ पुस्ताहरूले सिक्न नखोजेको अवस्था छ, तर हाम्रो हामीभन्दा अलिक माथिको पुस्ताहरूले चाहिँ अहिले गाउँमा त अरू खेती किसान गर्न नसक्ने हाम्रो बजेहरू उहाँले त पेसा नै कोही कोहीले त त्यही अपनाउनु भएको छ, किनभने धागो काट्ने बुन्ने बेच्ने एउटा हरेउलाको त अब कालोमा छ भने त 20,000-22,000, सेतोमा छ भने सेतो अनि त्यो 20-20 तर्का राखेको छ भने 14-15,000 त्यस्तो पर्छ, अनि उहाँले बाहिरको काम गर्न नसक्नेहरूले चाहिँ आफ्नो सिप हुनेहरूले त्यो नै गरिराख्नु भएको छ।
1: भनेपछि अलिकति अब बन्दै आएका थियौँ, एकपटक पुनर्जागरणमा ल्याउने मन छ?
2: मन छ हजुर, मैले त पहिले एकदमै धेरै बुनेको झोला भयो अनि त्यो चेडर भयो महिलाहरूले लगाउने खास त भयो, अनि त्यसै गरेर चेलु बाता बन्ने चेलुको उन बाता यत्रो यत्रो पाता बनायो, दुईटा पत्ता बनायो अनि जोडेपछि छोरा मान्छेहरूले घुममा लगाएर हिँड्ने, गलबन्दी भयो, घुम कामलो त्यो हदेउला त कति बुने बुने कि मैले पहिले गाउँमा हुँदाखेरि म 48 सालमा मैले गाउँ छोडे।
1: नयाँ आइरहेको जेनेरेसनलाई हस्तान्तरण गर्ने परिपाटी पनि हाम्रो पुरानै छ नि त होइन? जिम्मेवार संस्था आदिवासी जनजाति महासंघमा पनि अहिले हुनुहुन्छ, नेतृत्व तहमा रहिसकेपछि केही हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने मनमा होला नि होइन?
2: त्यो त पक्कै पनि हुन्छ, मलाई अब अरू गर्न नसके पनि वेशभूषा नै हो पुरुषहरूको, त्यो कालो हदेउलाको जिम्मा लिन पायो भने चल्छ पनि हाम्रो चाहिँ सबै सन्तलहरूले लाउने गर गर्नुहुन्छ, त्यो चाहिँ को एउटा व्यवसाय नै गर्न पाए भन्ने कुरा चाहिँ मलाई मनमा लागिरहेको छ।
1: अहिलेको यो पछिल्लो समयमा महिलाको सहभागिता र महिलाका कुराहरू सुन्ने त्यो चलन चाहिँ कस्तो?
2: मैले चाहिँ महिला संघको अध्यक्ष गर्दै गर्दाखेरि ओडाले चाहिँ तपाईँहरूले सानो प्रपोजल लेखेर ल्याउनुहोस् 2,00,000 जतिको आयमूलक कार्यक्रम दिन्छौ भन्नुभयो, अनि म गएँ, अनि गइसकेपछि आयमूलक फेरि झ्याप्पै जे पाए काम गर्न मान्छेले अब समय लाग्छ, फेरि गरौँ गरौँ पछि चाहिँ बजार व्यवस्थापन गर्न सकेन भन्ने चिन्ता गर्ने कि अनि मैले चाहिँ सशक्तिकरण कार्यक्रमहरू दिनुहोस् न, पहिले चेतना उहाँलाई जगाइसकेपछि बल्ल फेरि हामीले कुरा बुझाउन सजिलो हुन्छ भन्ने धेरै रिक्वेस्ट गरे, उहाँले चाहिँ मान्नु भएन के, चेतना चाहिँ दिनुहुन्न है भन्ने हो कि जस्तो पनि लाग्यो के मलाई चाहिँ।
1: नयाँ पुस्ताले चाहिँ हाम्रो कला, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाज यिनीहरूलाई कसरी ग्रहण गरिरहेछ
2: त्यो मलाई एकदम चिन्ता लाग्छ। ध्यानै नदिएको अवस्था छ हाम्रो जातिमा चाहिँ। अहिले जेनजी जेनजी भनिन्छ, जेनजी नै अस्ति हाम्रो अब महाधिवेशनमा जेनजी युवायुवती भाइ बहिनीहरूले चाहिँ सचेतना गराउनको लागि हाम्रो महाधिवेशनभित्रै छिर्नु भयो होइन, त्यो देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो। तर हाम्रो जातिमा भनेपछि महिला संघ भनेको अलि उमेर गएकोले चलाउने हो, साझा संस्था पनि त्यस्तैले चलाउने हो जस्तो कि महिला संघ, युवा संघ र विद्या संघ भनेर छ। अनलाइन सिस्टम अब कम्प्युटरको जमाना आएको छ, पढे लेखेका युवा युवतीहरूलाई चाहिँ बढी भन्दा बढी त्यतातिर तान्न पाएपछि यो भनेको संस्था जोगाउन मात्रै होइन, भोलि गएर यो राज्यको कर्णधार बन्न सक्ने, हामी आज यत्तिकै बोल्न सिकेको पनि हिजो त्यही ठाउँबाट काम गर्दै आएर चाहिँ यत्तिकै बोल्न सकेको होइन, उमेर हुँदैबाट आयो भने त उहाँ त भोलि त राज्यको नीति निर्माण गर्ने ठाउँसम्म पुग्न सक्ने आफ्नो क्षमता राख्नुहुन्छ नि त। चिन्ता लाग्छ मलाई, मबाट हुने त म त अस्ति भर्खरै अब यो जेट मात्रै एक वर्ष पुग्छ, अब छन्ता संघको वरिष्ठ उपाध्यक्षबाट निस्केको मेरो बाटो भत्कियोस् भनेर त म त कहिले पनि चाहन्न, माया लाग्छ नि। लथालिङ्गै भएको संस्थालाई त्यहाँसम्म ल्याइ पुर्याए, महिला महासंघमा म नपुगे पनि मेरो दिदी बहिनीहरू एकजनाले अब यो अघिल्लो कार्यकालको सदस्यमा पुग्नुभयो, कहिले पनि हाम्रो छन्त्याल महिलाहरू कहिले पनि त्यहाँ पहिला टेक्न पाथेन, खालि सँगै परिषद सदस्य भएर झुन्डेर हिँड्नु परे थियो, गर्व लाग्छ। त्यति भए पनि भयो कि, बिस्तारै बिस्तारै पाइला चाहने हो, खुट्युना उग्लिने हो, एकैचोटि मान्छे माथि कोही पनि पुग्न सक्दैन, अझै अब अर्को पत्र फेरि अर्को दिदी बहिनीहरू जानु होला, अझै ठुलो पद लिनु होला, त्यो आशा छ मलाई।
1: समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद,
2: रेडियो कार्यक्रममा चाहिँ अब बोल्ने अवसर दिनुभयो, एकदमै धेरै धेरै धन्यवाद।
0: अब सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर पाँचका नर्मिता कुलुङ र लोचन कुलुङको यो अनुभव सुनाउ।
3: मेरो नाम चाहिँ नर्मिता गुरुङ हो, म महाकुलुङ गाउँपालिका पाँचबाट। पहिल्यैदेखि हाम्रो वेशभूषा भनौँ न त्यो ओल्लो भाटा भनेको र विभिन्न बजारबाट आएको धागो भाटा नि हामी फेङ्गा बुनाइमा मात्रै पर्यो, फेङ्गा सुता र एउटा मुर्जुङ्गा फुर्का त्यति चाहिँ हाम्रो आएको थियो, 45 दिनको फेङ्गाको अनि छुट्टै मुर्जुङ्गाको 15, अनि राम्रै लाग्यो, यो पछि पनि काम लाग्छ, अनि सिकिराख्नुपर्छ किनभने त्यो तालिम नआएको भए हामी सिक्ने वास्ता गर्दैन थियौँ, राम्रै लाग्यो। अब गरियो भने जानिन्छ पनि रहेछ, खासै सिकिसकेपछि गाह्रो रहेनछ भन्ने, पहिला हाम्रो मम्मीहरूले बुन्नुहुन्थ्यो, उहाँहरूको मेलोमा हेर्दाखेरि चाहिँ अलिक गाह्रो हो जस्तो लाग्यो थियो, तर आफैले सिकेपछि चाहिँ सकिन्छ रहेछ जस्तो लाग्यो। अब व्यवस्था गरेर बुन्नेतिर लाग्नु पर्ला, सकिन्छ, अर्डर भयो भने त झन् धेरै सिकेकाहरू छौँ, हराइरहेको हाम्रो बाउबाजेको पालादेखिको वेशभूषा हराइरहेको थियो, त्यो पछि फेरि हामीले पछिसम्म बचाइराख्न सक्छौँ, यसरी तालिम दिनुभयो त्यही भएर धेरै धेरै धन्यवाद भन्न चाहन्छु, त्यही भएर उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
4: नमस्कार, म चाहिँ लोचन कुलुङ महाकुलुङ गाउँपालिका पाँचबाट फिङ्गा बुनाई सुता फुर्का बुनाई तालिम सिकिसकेपछि अहिले धेरै युवाहरू आकर्षित पनि भएका छन्, छोरी मान्छेहरू 18-20 22-30 कुनै कुनै त धेरै उमेर छिपिसके पनि पहिल्यैदेखि सिक्न नपाएकाहरू पनि हुनुहुन्थ्यो, यो तालिम आइसके पश्चात अहिले धेरैको घर घरमा यो फेङ्गा बुनाइहरू, यो सुता फुर्का बुनाइहरूको सुरुवात भइसक्यो, उनीहरू आफ्नो आफ्नो घर घरमा यो सुता फुर्कादेखि फेङ्गा यो सबै अहिले बुन्दै गरेको देख्दा मनमा धेरै खुसी छाएको छ। धेरै चुनौतीहरू पनि आएको थियो, एउटा चिज मात्रै भएर नहुने, धागो पनि अनेक खालका चाहिने, अब त्यही भएर पनि त्यहाँ एक प्रकारको दागो लगे पनि अर्को खालको नहुने, अर्को खालको ल्याउँदा अर्को नहुने, त्यस्तो खालको अथवा कुनै अब सानो साइजको चाहिने, कुनै ठुलो साइजको चाहिने, अब यो भएको हुँदा धेरै चुनौतीहरू पनि थियो। ती चुनौतीहरूलाई पार गरेर यहाँसम्म आइपुग्दा अहिले युवादेखि धेरै उमेरका पाका उमेरकाहरू पनि सिक्न नपाइरहेको अवस्थामा हामीले यो नेफिनले यो ट्रेनिङ लगाइसकेपछि अहिले धेरै कामहरू गरेको देख्दा पुर्ख्यौली यो लुगालाई चाहिँ हाम्रो चाहिँ बाङ्ग्रा भन्छ, यो चाहिँ हाम्रो चाहिँ खासमा नभई नहुने पनि हो। किनभने यो पूजा पाठ गर्दा अनिवार्य रूपमा यो भाङ्राको लुगा चाहिन्छ, त्यही भएर यो एकदमै लोभ हुन्छ कि भन्ने जहाँसम्म हाम्रो डर थियो, तर यो नेफिनले यो ट्रेनिङ ल्याइसकेपछि अहिले धेरैको आकर्षण बढेको हुँदा धेरै राम्रो छ। फेरि फेरि यस्तो ट्रेनिङहरू आयो भने अब झन् युवाहरूको आकर्षण बढ्छ कि भन्ने लागेको छ। साथै यो नेफिन परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अबको पुस्तान्तरणको लागि, यो नमासिनको लागि, यो नहराउनको लागि मेरो विचारमा व्यापारको अथवा उचित मूल्यको बजार व्यवस्थापन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै कुराहरू यही अन्त्य गर्छु।
0: नर्मिता र लोचन कुलुङको अनुभव पछि कार्यक्रममा अब नेपाल आदिवासी जनजाति महासंघकी महिला उपाध्यक्ष चिनीमाया माझीसँग गरिएको कुराकानी सुनौ।
1: अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन भन्नाले के बुझिन्छ?
2: आदिवासी प्रश्नको लागि धन्यवाद। आदिवासी र प्राकृतिक स्रोत साधनसँग चाहिँ अन्यासित सम्बन्ध रहेको हुन्छ। जहाँ आदिवासी हुन्छ त्यहाँ प्राकृतिक स्रोतको पनि संरक्षण गरिएको हुन्छ। आदिवासीहरू प्राकृतिक स्रोत बिना बाँच्न सक्दैन, उसको अस्तित्व पहिचान होइन आस्था प्राकृतिक स्रोतमा नै निर्भर हुन्छ। जन्मदेखि मृत्युसम्मको संस्कारको लागि, उसको दैनिक जीवनयापनको लागि, उसको धर्म संस्कार संस्कृति, उसको आस्था होइन धार्मिक आस्था हुन्छ नि, त्यो प्रकृतिसँग नै सम्बन्धित हुन्छ। जस्तो भूमिको पूजा गर्छन् आदिवासीहरू नै प्राकृतिक पूजक हुन्, उनीहरूले प्रकृतिलाई नाश गर्दैनन्, प्रकृतिलाई बचाउने गर्छन्, प्रकृतिलाई पुज्छन् अनि उसको संरक्षण पनि गर्छन्। प्रकृति नै आदिवासीहरूको एउटा पहिचान हो। जहाँ आदिवासी हुन्छ त्यहाँ प्रकृतिको संरक्षण भएको हुन्छ। तर अहिले प्रकृतिको संरक्षणको निमित्त सरकारले विभिन्न ऐन कानूनहरू बनाएर संरक्षणको लागि भनेर बनाइएको हुन्छ, र त्यहाँ चाहिँ सेना प्रहरी परिचालन गरेर सरकारी निकायहरूले त्यसको संरक्षण भनेर बसेको हुन्छ। त्यहाँ चाहिँ आदिवासीहरूको अधिकार हनन भएको हुन्छ। यसको लागि चाहिँ थुप्रै घटनाहरू छन्, जस्तो अब हाइड्रो पावरको कुराहरू गरौँ, राष्ट्रिय निकुञ्जको कुराहरू गरौँ, शिकार आरक्षण निकुञ्जहरूको कुरा गरौँ होइन, यी सबै ठाउँमा जब जब राज्यले नीति बनाएर त्यहाँ चाहिँ सुरक्षा कर्मीहरूको क्याम्प राखेर त्यसको संरक्षण गर्ने भनिएको छ, त्यहाँ आदिवासीहरूको चाहिँ अधिकार हनन हुने, त्यहाँ चाहिँ उनीहरूको विस्थापन हुने। आदिवासीहरू त्यहाँबाट विस्थापन हुँदाखेरि चाहिँ ऊ आफू मात्रै विस्थापन भएको हुँदैन, उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति सबै उसले त्यहाँबाट छोडेर जानुपर्ने हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि कस्तो ठाउँमा बसाइ हुन्छ, कुन समाजमा उसको बसाइ हुन्छ, उसको भाषा त्यहाँ बोलिन्छ कि बोलिँदैन, ती सबै कुराहरूले असर पारेको हुन्छ। त्यसले गर्दा चाहिँ यसको निमित्त अब हामीले प्रकृति र आदिवासीहरूको साइनो सम्बन्ध कस्तो छ त भन्ने विषयमा नेपाल आदिवासी जनजाति महासंघले यसलाई एउटा साइनो अभियान भनेर चाहिँ एउटा अभियान चलाएको छ। अहिले पनि हामी यहाँ धेरै 50-60
1: जनाको जमिनको पानीको समुदायको सम्बन्धको
2: खोजी अनि त्यसपछि त्यसको डकुमेन्टेसन, त्यसको चाहिँ भिडियो होइन लिखित पब्लिकेसनहरू अध्ययनहरू गरिराखेको छ। राम्रो राम्रो भिडियोहरू बनिरहेको छ। यो चाहिँ केही हदसम्म मलाई लाग्छ भने यो चाहिँ पुस्तान्तर अब आदिवासीहरूको जुन एउटा ज्ञान सिपको कुराहरू छ यो चाहिँ पुस्तान्तर पनि हुन सकेको छैन कि। किन भन्दाखेरि एक त आदिवासीहरूको ज्ञान सिप कथा इतिहास सबै अलिखित हुन्छन्, सुनाउँदै आएको कथामा आधारित हुन्छ। अब पुज्ने तरिका पनि बुढापाकाहरू होइन उहाँहरूले भनेको आधारमा हुन्छ। अब बाहुनहरूको जस्तो वेद पढेर होइन बुद्ध धर्मावलम्बीहरूको चाहिँ त्यो पढ्छ नि, त्यस्तो हुँदैन। हाम्रो जे छ नि त्यो अलिखित र चाहिँ अब मख्युरमा जी भनेर नै त्यो सबै कार्यहरू हुने भएको हुनाले, जब त आदिवासीहरूलाई प्रकृतिसँग छुट्याइन्छ त्यो कुराहरू पनि छुट्न जान्छ, त्यो साइनो सम्बन्ध पनि छुट्न जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ अब पुस्तान्तरको कुरा गरेँ मैले, अब यसरी भिडियो बनाएर हुन्छ होइन, एउटा रिसर्च अनुसन्धान गरेर एउटा पब्लिकेसन गरेर हुन्छ, यो चाहिँ अब भावी पुस्ताहरूलाई चाहिँ एउटा त्यो अध्ययन गर्ने दस्तावेज, आउने पुस्ताहरूलाई पनि यो चाहिँ एउटा दस्तावेजको रूपमा उनीहरूले अध्ययन त्यो बेला यो थियो भनेर अध्ययन गर्न पाए। हामीले आदिवासी ज्ञानको कुरा गर्नु पर्दाखेरि चाहिँ यसरी नै आन्दोलन गर्दा गर्दा आदिवासी ज्ञान अहिले एक एक वर्षमा चाहिँ आदिवासी ज्ञान सम्मेलन पनि यसपालि पनि गरेको थियो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले, यसमा चाहिँ भारत अनि त्यस पछाडि चाइना दुई तिनवटा कन्ट्रीबाट नै आउनु भएको थियो। आदिवासीको ज्ञान सम्मेलन गर्ने गरेका छौँ अनि त्यो चाहिँ सेयरिङ आफूले भएका कुराहरू अनुसन्धान गरेर आएका कुराहरूलाई त्यहाँ चाहिँ एकासम्म छलफल सेयरिङहरू गर्ने गरिएको छ। युनिभर्सिटीमा आदिवासी ज्ञान मास्टर डिग्रीको चौथो सेमिस्टरमा मास्टर डिग्रीमा चाहिँ यो आदिवासी ज्ञान कोर्स भनेर अध्ययन गराउन थालिएको छ। यो चाहिँ आदिवासीहरूबाट अनुसन्धान गरेर ती कोर्सहरू तयार गरिएको पढाइ पनि हुन्छ, त्यहाँ अब केही शुल्क तिर्नुपर्छ, कतिले चाहिँ छात्रवृत्ति पाएर पनि त्यहाँ अध्ययन गरिराखेको छ। अब यसरी बिस्तारै यो आदिवासीहरूले आफ्नो ज्ञान सिप संस्कार संस्कृतिहरूलाई चाहिँ अब पुस्तान्तरमा र दस्तावेजमा अडि बढी ध्यान दिन थालिएको छ। अहिले
1: आदिवासी महिलाको यो व्यवस्थापकीय परम्परागत भूमिका चाहिँ कस्तो?
2: पुर्खाहरूले बाजे बराजुहरूले भन्दाखेरि चाहिँ हामी चाहिँ आदिवासीहरू चाहिँ मातृसत्तात्मक हो होइन, तर अहिले सामाजिक प्रभाव जुन छ अब त्योले गर्दाखेरि समाजको प्रभाव त पर्छ नि, त्यसले गर्दाखेरि अहिले आदिवासी महिलाहरू पनि एउटा पितृसत्तात्मक सोचबाट चाहिँ ग्रसित भएको पाइएको छ, भएको छ, धेरै घटनाहरू पनि भएको छ। आदिवासी महिलाहरूले चाहिँ अब यो कुराहरूलाई बुझेर ठाउँ ठाउँमा आफ्नो प्रतिनिधित्वको चाहिँ आवाजहरू उठाइराखेको छ। म नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष हुँदाखेरि 2018 हामीले सिलो समिति सबै महिलाहरूको चाहिँ भेदभावको अन्त्य महासन्धि होइन सिडमा चाहिँ प्रत्येक वर्ष त्यहाँ स्याडो रिपोर्ट बुझाउँछ, त्यसमा चाहिँ हामीले राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अनि महिला मञ्च पाङ महिला संघ अनि इनोल्याको यो आदिवासी महिलाहरूको कानूनी सचेतना समूह भन्ने छन् चारवटा अर्गनाइजेसन मिलेर हामीले स्याडो रिपोर्ट बुझाएका थियौँ जेनेभामा। त्यसमा चाहिँ अक्टोबरमा चाहिँ सिडो समितिले चाहिँ नेपाल सरकारलाई 53 बुँदामा एउटा सुझाव पेश गरेको छ। त्यसमा चाहिँ 41 एमा चाहिँ के लेखेको छ भने आदिवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि युएन ड्रिप अनुसार संविधान संशोधन गरेर आदिवासीहरूको प्रतिनिधित्व सुनिश्चित गर भनेर निष्कर्ष सुझाव दिएको छ। तर त्यो सरकारले अहिलेसम्म कार्यान्वयन त के त्यो जानकारी पनि लिन चाहँदैन, तर पनि हामीले त्यसको लागि त अब पहल गर्न चाहिँ छोडेका छैन र पनि पछिल्लो पटक चाहिँ फेरि GR 39 भनेर चाहिँ फेरि यो आदिवासी र युवाहरूको चाहिँ भनेर एउटा GR 39 शिखर समितिले फेरि एउटा निष्कर्ष सुझावहरू दिएको छ। त्यसले अब अहिले जो पहल चाहिँ आदिवासी महिलाहरूले गरिराखेको छ भन्नु पर्यो होइन,
1: हाम्रो ऐन कानून र राज्यका नीतिहरूले महिला अधिकारलाई सुरक्षितता त्यो दिएका छन्।
2: राज्यको कानूनले भन्दाखेरि अब सबै ठाउँमा 33% महिलाको व्यवस्था गरेको छ, तर आदिवासी महिला भनेर चाहिँ कहीँ पनि उल्लेख गरिएको छैन। हामी त 142 जाति 124 भाषा भाषीहरू छौँ नि त, अनि यो सबैको पहिचान त गरिएन। तर एउटा समूहगत महिलाहरूको त हुन सक्छ नि, जस्तो मधेसी महिला, दलित महिला, आदिवासी महिला होइन लगायत पिछडिएको वर्गको महिलाहरू भनेर छुट्याइनु पर्थ्यो, त्यो नभएको चाहिँ सोलो डोलो एउटै बास्केटमा चाहिँ 33% महिला भनेर 33% महिला चाहिँ हुनुपर्छ भनेर हालेको हुनाले हामी चाहिँ त्यसको पनि खण्डन गरिरहेका छौँ। एउटै बास्केटमा हालिनु भएन, एउटै बास्केटमा महिलाहरू चाहिँ हालेर 33% महिलाको प्रतिनिधित्व भनेको बाघ्यो भने कहिले पनि आदिवासीहरू पुग्न सक्दैन कि। आदिवासीहरू पुगे तापनि, आदिवासी महिलाहरू पुगे तापनि अनुहारको आदिवासी महिलाहरू चाहिँ पुग्यो, तर वास्तवमा सवाल बोकेको अनुहारहरू चाहिँ त्यहाँ पुगेको छैन वास्तवमा भएको यथार्थ घटनाहरूले मैले यहाँ राख्न चाहेको हो।
1: जैविक विविधता संरक्षणमा आदिवासी महिलाहरूले कस्तो योगदान दिएका छन्?
2: पुरुषहरूमा भन्दा पनि आदिवासी महिलाहरूमा जैविक विविधता सम्बन्धी धेरै ज्ञान हुन्छ। महिलाहरू नै त्यो प्रकृतिसँग बढी घुलमिल भएको हुन्छ, उनी उसैसँग दैनिक जीवन चाहिँ यापन गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि आदिवासी महिला र जैविक विविधता भनेको एकअर्काको नङ र मासुको जस्तो सम्बन्ध हो। यो बचाउनको लागि भनेपछि चाहिँ महिलाहरूमा त्यो सिप हुन्छ नि त। अब एउटा भनौँ तरकारी टिप्ने तरिकामा पनि फर्सीको मुन्टा कहाँबाट टिप्नुपर्छ भन्ने पनि एउटा महिलाहरूमा ज्ञान हुन्छ क्या। अहिले बजारमा किन ल्याउँछ नि हँसियाले चाहिँ जरै समेत काटेर ल्याउँछ नि, तर त्यो त होइन नि त। ठ्याक्क त्यो फर्सीको मुन्टा टिप्दा पनि अब यहाँनिर त्यो आँख्ला हुन्छ होइन, त्यो आँख्ला भन्दा अलिकति एक कमल जति छोडेर त्यो मुन्टा टिप्नुपर्छ भनेर हामीलाई आमाहरूले सिकाउनुहुन्थ्यो क्या।
1: त्यो मुन्टा
2: फेरि पलाओस्, त्यहाँबाट फेरि अर्को दुई तिनवटा हाँगा पलाउँदो रहेछ त्यो छोडेको ठाउँबाट। अनि त्यो मुन्टा त टिपिरहनु पाए खाइरहनु पाए उसको जति आयु छ होइन। मतलब के भने जैविक विविधतासँग पनि अब जडीबुटीकोहरूको ज्ञान महिलाहरूसँग हुन्छ। अब अहिले जडीबुटी अनि त्यस्तै अब मानव एउटा मर्चा बनाउने ज्ञान महिलाहरूले बनाउँछ नि त, त्यो मर्चा बनाउने कति किसिमको चाहिँ त्यो जडीबुटी प्रयोग गर्नुपर्छ भनेर महिलालाई जानेको हुन्छ। तर अहिले त्यो चाहिँ जडीबुटी नै नाश भइसक्यो, कतिपय त जङ्गलमा पाइन्छ। अब पहिला त यस्तो खेतको फाँटोहरूमा नै पाउँथे क्या, मैले अब देख्दैखेरिकै कुरा हो। खेत जग्गा जमिनहरू के भयो त भन्दा सबै हाउसिङ कम्पनी भएर अब त चार आना पाँच आनाको टुक्रा हुन थाल्यो कि। जग्गा जमिन पनि सबै आधुनिकतामा आयो, खेती गरेर खान मान्छेले छोडिसक्यो। आफूले कमाइ खाने जग्गा जमिनहरूमा पनि त्यो नहुने, जङ्गलमा निकुञ्ज हुने होइन, जान नपाइने, गयो एउटा जनावरको चाहिँ आक्रमण, अर्को चाहिँ सुरक्षाकर्मीको आक्रमण, सुरक्षाकर्मीको कति हाम्रो आदिवासी महिलाहरू शिकार बनेका छन् यसको फेरि छुट्टै कथा छ, त्यो धेरै लामो कथा छ भनिसक्दै छैन। यसको एउटा अनुसन्धान पनि गरिएको छ, महिला महासंघले पनि यसलाई गरिएको छ। जस्तै अब लाहोर निपले पनि यो चाहिँ निकुञ्जहरूबाट यस्तो भएको घटनाहरूको एउटा अनुसन्धान भएर पब्लिकेसनहरू गरेको छ। त्यसमा म पनि अब अलिकति सहभागिता भएको थिएँ, सहयोगको रूपमा पीडादायी छ भन्नुपर्छ।
1: भनेपछि जनजाति दिदीबहिनीहरू इन्डिजिनियस नलेज अर्थात् परम्परागत ज्ञानका खानी हुन् भन्न सकिन्छ?
2: एकदमै परम्परागत ज्ञान अहिले तपाईँको के छ भने अनुसन्धान गर्न बाहिरबाट आउँछन्, हामी भए भरको ज्ञान बताउँछन्, अनि उहाँहरू चाहिँ विज्ञ हुन्छ क्या, किनभने उहाँहरूको त हात चल्छ, हाम्रो चाहिँ मुख चल्ने भयो, उहाँहरूको चाहिँ कलम चल्ने भयो, कलम चल्नेले लेख्छन् दस्तावेज बनाउँछन्, उहाँहरू विज्ञ जसले बताउँछ नि आफ्नो ज्ञान उनीहरू कहिले विज्ञ हुन सक्दैन। वास्तवमा भने नि आदिवासी महिलाहरू वैज्ञानिक हुन्, उनीहरूलाई कुन बेलामा कुन जडीबुटी टिप्नुपर्छ, यसले के काम गर्छ। पहिला कहाँ डक्टरको औषधि खान्थ्यो र होइन, अब हाम्रो आमा बुवाहरूले त हस्पिटल नदेखिकन आफ्नो चाहिँ ऊ भयो जडीबुटीहरू खानुहुन्थ्यो केही भयो भने। त्यस्तो आदिवासी ज्ञानको भण्डारै हो, तर यो भण्डार चाहिँ अब अहिले राज्यले समर्थन गर्न किन लागिरहेको छैन। आदिवासी भन्न बित्तिकै त्यो ठाउँमा चाहिँ एउटा केही न केही प्रोजेक्ट लगेर त्यहाँबाट आदिवासीले विस्थापित गराउनुपर्छ भन्ने नजर चाहिँ परिरहेको हुन्छ। किन भन्दाखेरि विकास गरिनुपर्छ, विकासको विरोधी हामी पनि होइनौँ, इभन आदिवासी विकास विरोधी होइन। तर किन चाहिँ मैले भने राज्यलाई दोष दिइरहेको छु भने, यदि त्यो ठाउँबाट जुन ठाउँमा आदिवासीहरूको ज्ञान छ, आफ्नो भूमि परम्परा प्रथाहरू छ, त्यो ठाउँबाट आदिवासीहरूलाई त्यहाँबाट विस्थापित गराइन्छ भने उसको संरक्षण पहिला गरिनुपर्छ पर्दैन त? तर त्यो कहिले पनि सरकारले सोचेको छैन, जुन विषय चाहिँ नेपालको 2072 सालको संविधानमा पनि यो व्यवस्था गरिन सकिने भनेर लेखिएको छ, तर त्यो कार्यान्वयनमा अहिलेसम्म गरेको देखिँदैन होइन। त्यसले गर्दाखेरि अब आदिवासी महिलाहरूको ज्ञानको भण्डार पनि बिस्तारै यो चाहिँ लोप भइसकेको अवस्था चाहिँ छ। तर भने यसलाई कति हदसम्म चाहिँ हामीले यसलाई संरक्षण गर्न सक्छौँ भने चाहिँ फेरि हामी आफैमा पनि सजग हुनुपर्छ भन्ने लाग्छ।
1: हाम्रा युवा युवतीहरूलाई कसरी जोड्न सकिन्छ? नीति निर्माण तहसम्म महिलाको सहभागितालाई बढाउन कस्तो कदम चाल्नु पर्ला?
2: एक पहिलो नम्बर हामी आफै पनि सक्रिय हुनुपर्छ आफ्नो अधिकारको लागि। दोस्रो नम्बरमा सरकारले नीति बनाउनुपर्छ, सबै

0: त्यति त्यति नै राज्य बलियो हुन्छ, सुन्दर राज्यको परिकल्पना गर्न सकिन्छ त्यो भयो भन्ने लाग्छ। यसमा चाहिँ हामीले पनि र राज्यले पनि जति पनि हामीमा भएको ज्ञान छ, अब यो ज्ञानहरू लोप हुने अवस्था भइसकेको हुनाले, किनभने अब युवाहरू अलिकति पढ्यो कि विदेश जाने भयो कि त्यो बाध्यता पनि छ। त्यसले गर्दाखेरि यो पुस्तान्तरणको लागि चाहिँ युवा युवतीहरूलाई पनि अगाडि यस विषयमा अलिकति आकर्षित गराउन सक्नु पर्यो, बुझाउनु पर्यो। आदिवासी ज्ञान सम्बन्धी चाहिँ 7-8 क्लासदेखि चाहिँ आदिवासी ज्ञान कोर्स पाठ्यक्रमको रूपमा पनि अगाडि बढायो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अझ यसलाई मातृभाषामा पनि होइन, त्यसै अब अरू भाषाहरूलाई पनि त्यसै संरक्षण गर्दै लाने र यो आदिवासी ज्ञानलाई पनि त्यो मातृभाषालाई होइन लान सक्यो भने भाषा पनि बच्यो, ज्ञान पनि बच्यो, त्यो भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: हस्, कार्यक्रम साइनोको लागि यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हस्, यो कार्यक्रम साइनो सुनेर बसिरहनु भएको तमाम सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद, अनि कार्यक्रम साइनोलाई पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद नेपाली आदिवासी जनजाति महासंघको तर्फबाट।
1: हुनुहुन्थ्यो सिनेमा माझीज्यू, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्षज्यू हामीसँग कुराकानी गर्दै।

उपाध्यक्ष चिनिमा माझीसँग गरिएको कुराकानीसँगै आजका लागि कार्यक्रम साइनोको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्नो सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङ दीप 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने उपाध्यक्षद्वय मनमाया छन्त्याल, चिनीमाया माझी, नर्मिता कुलुङ र लोचन कुलुङलाई धेरै धेरै धन्यवाद। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला। म अर्जु विष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआई को आर्थिक सहयोग नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: California.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तुई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया।

0: ño kolpor dimo, chamay ño thakdil khamo, bengarwe karmachari bira, ño depre, biorana ri bishya, bengdi ngil por dimo, ño tani, satrak tana, thadrikya bachena, Siddhartha bengar kyali, jan hitari jari sandesh,
1: Siddhartha bank, sambandha, sadai bhari lai.
2: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चमकिलो, कहाँ बनाएको नि डार्लिङ?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
5: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग फेमस बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भन्या
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909996 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल। मध्य र पश्चिम क्षेत्रको तराई क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 72-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकसम्म प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 35% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानमाझ पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश अर्थात टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यदेश कार्यदललाई दिएको छ। नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गको विकास बैंक, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गको लघुवित्त कम्पनीलाई समेटेर मार्गनिर्देश जारी गरिएको हो। जसमा इजाजत प्राप्त संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य 2 संचालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार, संचालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिश गर्नेछ। यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारीकमा मनसून पूर्वी नेपालबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसून मा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी क्षेत्रको थोरै ठाउँमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घाम पानी छेक्ने सानो सहितको जर्मन एंगरभित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासोपाले केन्द्रीय समितिको संख्या बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। महाधिवेशन मार्फत नेतृत्व चयन र आउँदो राजनैतिक दिशा तय गर्ने रासोपाले जनाएको छ। रासोपामा 3,000 हारहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
4: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाबाट भित्रिएका गाड़ीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेका थिए। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रोसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले पर्यावरण पत्र कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँच पास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयको कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी ई मोबिलिटी प्राली काठमाडौँ, साइमेक्स इंक लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायत भन्सार जाँच पास प्रतिनिधिलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रोसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउने उद्देश्यका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेलमा गुनासो moha.gov.np र व्हाट्सएप नम्बर 98513603 मा गर्न सकिने जनाएको छ। अब विदेशको खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरिरहेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुँदैछन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा सँगै स्थिरता सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वहाँका इरानी समकक्षी मसूद पेजेस्कियनले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्य मार्ग पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधिको दावेदार मानिएको ब्राजिलले हैटीलाई 3 हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गर्यो, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुन्हाले खेलको 23 र 36 मिनटमा गरी 2 गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे। पिडुलाको चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेनन्। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूह सीको शीर्ष स्थानमा पुगेको ब्राजिलले 2 अंक बनाएको छ। हैटीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ। विश्वकप फुटबलमा अहिले टर्की र पाराग्वे बीचको खेल चलिरहेको छ। खेलमा पाराग्वेले अग्रता बनाएको छ। उसका मारियो गार्लाजले खेलको शुरूआती 2 मिनटमा नै गोल गरेका हुन्। अहिले खेलको 26 मिनट चलिरहेको छ र पाराग्वे 1 अगाडि रहेको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 नेदरल्याण्डस र स्वीडेन बीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हरायो। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका हुन्। आफ्नो 2 खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्कोको पनि समूह सीमा 4 भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका 2 टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटलन स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हरायो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 6 जोड़ेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने, पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333,
4: 4395555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा यो जात्रा समापन हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यका विभिन्न ठाउँबाट ललितपुरको जावला खेलमा आएर भोज खाने प्रचलन समेत छ। तर विगतका वर्षमा आजका दिन चिड़ियाखाना र जावला खेल मैदानमा भोज खाने गरे पनि यसपालि भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ। जावला खेलको सदर चिड़ियाखानामा रहेका केही जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिड़ियाखाना परिसर आज सुनसान छ। चिड़ियाखानामा विशेष गरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनीय भीड़ लाग्ने गर्छ। नेवार समुदायले आज सिद्धिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ। सिद्धिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान इनार कुवा पोखरी धारा लगायतका स्रोतहरूको सरसफाई गर्ने गरिन्छ। वर्षातका बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीका मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम अर्थात धान रोपाई थाल्ने गर्छन्। यो पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाँडको रूपमा समेत मनाउने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाँड पर्व र चाँड पर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास मुङ केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा छ। काठमाडौँ महानगरले असोज मसान्तभित्र कर बुझाउने करदातालाई 10% छूट दिने भएको छ। असोज मसान्तभित्र बकेउता कर चुक्ता गर्ने करदातालाई जरिमाना मिन्हा दिने कार्यक्रम समेत महानगरले ल्याउने भएको हो। आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घर जग्गाको बहाल आमदानी वार्षिक 2,40,000 भन्दा कम भएमा 5% र त्योभन्दा बढ़ी बहाल आमदानी हुने भए आवासीय प्रयोजनका लागि बहाल कर 10%बाट घटाई 7% कायम गरिने भएको छ। काठमाडौँ महानगरले आउँदो आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको हो। साथै नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि घर घरमै नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज। भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने। बर्ड फ्लू संक्रमणका कारण चिड़ियाखाना बन्द भएपछि सुनसान। र नेवार समुदायले आज सिथिनख पर्व मनाउँदै पानीका स्रोत सरसफाई गरिँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने। हुनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत

0: आवश्यकता रहेको छ।
1: प्रो फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात, पुरानो बैंसो, क्लमसुङ। सम्पर्क 9841626344, 9841626344।
2: हेलो, मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: ठिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665212083
5: सम्पर्क मोबाइल नम्बर 9857013375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
7: ए दिदी कति अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
1: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसीसहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0675202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
8: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रासोपको केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी, कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन र नेवार समुदायले आज सिथी नख पर्व मनाउँदै पानीको स्रोत सरसफाई गरिँदै।
3: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
4: बाप्रे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ। भरतपुरमा रहेको सीएमटी रिसोर्टमा बस्ने बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रपतिको हाल 131 सदस्यीय केन्द्रीय समिति छ। अब विधान संशोधन गरेर त्यसलाई 151 बनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्द सत्रमा पेश गरिनेछ। केन्द्रीय समितिको बैठक तथा महाधिवेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछानेले आज चितवन आउने कार्यक्रम रहेको राष्ट्रपति चितवनका सभापति मिनी माधव खनालले जानकारी दिनुभयो। राष्ट्रपतिको पहिलो महाधिवेशन भोलिदेखि 3 दिनसम्म चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनमा देशभरबाट 3,000 प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक अधिकृतको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक, ग वर्गका फाइनेन्स कम्पनी र घ वर्गका लघु वित्त कम्पनीलाई समेटेर मार्ग निर्देशन जारी गरेको हो, जसमा इजाजत पत्र प्राप्त संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रामिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य 2 संचालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्थामा मार्गदर्शन गरेको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर संचालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर संचालनमा ल्याइएको हो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 ईमेलमा गुनासो@moha.gov.nb र व्हाट्सएप नम्बर 98136603 मा कल गर्न सकिने जनाइएको छ। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकसम्म प्रवाह भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। नेपालको कुल गृहस्थ उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारीबारे टिप्पणी हुँदै आएको छ। नेवार समुदायले आज सिथी नख पर्व मनाउँदछन्। ज्येष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पूजा गर्ने परम्परा छ। सिथी नखको दिन आज नेवार समुदायले वर्ष शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गरी गर्नु नै यो पर्वको विशेष विशेषता हो। यो पर्वसँगै वर्ष शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। यस पर्वलाई नेवार समुदायले वर्षाको अन्तिम चाड़को रूपमा समेत मनाउने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजका दिनमा घर घरमा मास, मुग, केराउ लगायत विभिन्न अन्नको बार र चामलको पिठोको चटमरी बनाएर खाने परम्परा छ। मर्सङ्गी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि 50 युनिटसम्मको विद्युत महसुल निशुल्क गर्ने तयारी गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पालिकावासीलाई 50 युनिटसम्मको विद्युत निशुल्क गर्ने तयारी गरेको हो। गाउँपालिकाले शुक्रबार शुरू भएको 21 गाउँसभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्सङ्गीमा लगानी भन्ने नारासहित पालिकावासीका लागि 50 युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएको हो। गाउँपालिकाले जलविद्युतबाट प्राप्त रोयल्टीलाई उपयोग गर्दै सम्पूर्ण पालिकावासीका लागि 50 युनिटसम्मको विद्युत निशुल्क उपलब्ध गराउने तयारी गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयन हुने गाउँपालिकाले जनाएको छ। गाउँसभामा अध्यक्ष अर्जुन गुरूङले गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युत महसुल राहत बाहेक कृषि, पर्यटन, जड़ीबुटी, शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँपालिकाले आगामी आर्थिक वर्षमा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पनि नीति लिएको छ। आगामी आर्थिक वर्षमा 10% विपन्न परिवारका निशुल्क बीमा गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरूङले बताउनुभयो। अध्यक्ष गुरूङले प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मत पारित गरेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै सोही नीति तथा कार्यक्रममा आधारित भएर आगामी बुधबार बजेट सार्वजनिक गरिने अध्यक्ष गुरूङले बताउनुभयो। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको बेसीसह नगरपालिकाले 2,75,75,000 रूपियाँ बजेट पाउने भएको छ। जिल्ला सदरमुकाम समेत रहेको बेसीसह नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा 6,000 रूपियाँ बढ़ी बजेट पाउने भएको हो। बेसीसहले चालू आर्थिक वर्षमा 2,75,69,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये बेसीसह नगरपालिकाले सबैभन्दा धेरै बजेट पाउने भएको हो। नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक सामान्यकरण अनुदान विशेष अनुदान समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। प्रदेश सरकारको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार पेशेसहरले आगामी आर्थिक वर्षमा सामान्यकरणतर्फ मात्रै 1,75,75,000 रूपियाँ रहेको छ, जसमध्ये न्यूनतम अनुदान 17,15,000, सूत्रमा आधारित अनुदानतर्फ 1,51,79,000 र कार्य सम्पादनमा आधारित अनुदान 6,61,000 रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1,00,00,000 रूपियाँ रहेको छ भने चालू प्रकृतिको 1,75,75,000 रूपियाँ रहेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि करिब 17,00,000 बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार आर्थिक वर्ष 2083-84 लागि लमजुङलाई 17,18,00,000 लमजुङलाई 17,08,68,000 रूपियाँ विनियोजन भएको हो। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। गत आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाका लागि प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकम वृद्धि भएको भए पनि आर्थिक वर्ष जिल्लाको समग्र बजेटमा घटेको पाइएको छ। संघीय सरकारले पनि लमजुङ जिल्लाका 8 स्थानीय तहलाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98,00,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लमजुङमा शुक्रबार अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको छ। लागू औषधको चुनौती चिनौ सामाजिक समाधानको बाटो खोजौ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लागू औषध नियन्त्रण सम्बन्धी सरकारवाला बीच छलफल गरिएको थियो। लागू औषध दुरूपयोगको कारण यसको सामाजिक प्रभाव नियन्त्रणका उपाय तथा समुदायको भूमिकाबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बहादुर थापाको प्रस्तुति समेत रहेको थियो। जिल्ला प्रशासन कार्यालयले विशेषहर स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालय संघ संस्थाका प्रतिनिधि सुरक्षा निकाय स्थानीय तहका प्रतिनिधि कर्मचारीहरू सामाजिक संघ संस्था विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले लागू औषध नियन्त्रणका लागि परिवार विद्यालय समुदाय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। साथै यो पुस्तालाई लागू औषधको जोखिमबारे सचेत गराउँदै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याएका थिए। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसलाई लक्षित गरी लमजुङमा सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: नेपाली कथानक चलचित्र आयम जित बहादुर
2: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
6: सर, म आफ्नो भाग्य
7: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
7: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
7: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
8: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
8: मासिक एकाइ परीक्षाको व्यवस्था,
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
7: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
8: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
7: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
8: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको रायनस नगरपालिकाले ₹2,88,000 बजेट पाउने भएको छ। रायनस नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट ₹3,03,000 कम बजेट पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा ₹2,05,91,000 बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार रायनस नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। सो नगरपालिकाले आगामी आर्थिक वर्षमा समानीकरणतर्फ मात्रै ₹1,02,88,000 रहेको छ, जसमध्ये न्यूनतम ₹13,30,000, सूत्रमा आधारित अनुदान ₹84,67,000 र कार्य सम्पादनमा आधारित अनुदान ₹4,91,000 रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको ₹40,00,000 पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको ₹60,00,000 वित्तीय अनुदान पाउने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको ₹1,00,00,000 रहेको छ भने चालू प्रकृतिको ₹1,02,88,000 रहेको छ। लिस्नु साहित्यिक मंचको 41 घुम्ती काव्य शिविर सम्पन्न भएको छ। मर्सङ्गदी गाउँपालिका खुदी स्थित अमर माध्यमिक विद्यालयमा काव्य शिविर भएको हो। कार्यक्रम मंचका पूर्व अध्यक्ष वासुदेव थापाको अध्यक्षता एवं विद्यालयका प्रधान अध्यापक भीष्मकान्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा विद्यालयका शिक्षक विक्रम रिमाल सहित 40 भन्दा बढ़ी विद्यार्थीहरूले गाद्य तथा पद्य शैलीमा छन्द विधाका रचना वाचन गरेका थिए। मंचका संस्थापक संरक्षक वसन्त अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने साहित्यिक स्रष्टा गम बहादुर दनाईले स्वागत गर्नुभएको थियो। अमर माविका नेपाली विषयका शिक्षक अर्जुन बहादुर सुयलले साहित्यप्रति विद्यार्थीहरूलाई आकर्षित गर्न तथा विभिन्न शैलीमा रचना लेखनप्रति प्रोत्साहित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 देखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षा का लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकोले असार 26 गते भित्र विलम्ब शुल्क सहित 1,600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनुपर्नेछ। कक्षा 12 को परीक्षाफल शुक्रबार सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
9: राष्ट्रपतिको केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी, कृषि तथा पशुपंक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन र नेवार समुदायले आज सिथी नख पर्व मनाउँदै पानीको स्रोत सरसफाई गरिँदै बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Stefania. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जानु त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Media
1: Extreme Energy Drink.
2: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: 내가 그런 파이는 맞들고
1: 기억을 해요.
2: 이들아 아들아 마이크 내려가려면 이리 와.

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

or Zangief fan, Bonjana Bene hosts.

0: California. Extreme energy drink.
1: Ulas gyal bhalum tinguna lana dula.
2: नेपाल रिम खप्पै बिमगाछ क्याल्बोलुम प्रविधिले शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर स्यानभन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुणा लाना टुला
2: हुलास मुसम अर्कु तिल दमाइसे
3: सुवर्ण अवसर
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौं
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
6: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि
8: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइ सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली।

0: स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855845875, 9846085791 र 9846083862।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0662524497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ, दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: यो मोबाइलले पनि तनावै दियो भन्या?
4: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813094932।
6: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
6: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
6: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0662524535, 2745, 2475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
6: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
7: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोश हुने, शारीरिक फयमा
7: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
6: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
7: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
8: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 9794988777।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: नेपाल ऋण खप्पै बिमा गर्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 12 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लम्जुङ।
10: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073। मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
13: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा ब्याङ्क अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909099। मोबाइल 9847769229।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: मरेनी आमा अयनी आए
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98498694924 98450386780

0: energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
2: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
3: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढ़ी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
2: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840506063 97694887
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: कक्षा 11 भर्ना सम्बन्धी सूचना
8: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
7: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
7: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
8: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
8: मासिक एकाइ परीक्षाको व्यवस्था
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
7: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
9: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
7: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
9: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।
10: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
11: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
10: जानु त जाने, बरु कहाँ जाने होला खै।
11: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9465000271 र 9805677272।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: हजुर, मिठो गीत गाउनु भएको छ सुरुवातीमै, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ। ककसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी?
1: सर्वप्रथम हजुरलाई नै भन्न चाहे।
0: हजुर धन्यवाद।
1: अनि भिता दिलुजीलाई र मेरो घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि छोरीहरू छोरा धन प्रसाद श्रेष्ठ, बुहारी ससिता श्रेष्ठ, अनि नातिनी इभा श्रेष्ठ, अनि छोरीहरू साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी ज्वाइँको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि सुखमय परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार। अब अगाडि त म यहाँ भइहालेँ, पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। लक्ष्मीजी हस् त, धन्यवाद।
0: हजुर हुन्छ, नमस्ते,
1: बाई बाई।
0: हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो आजको पहिलो कलर सम्झनाजी हुनुहुन्थ्यो, र एकदमै मिठो गीत गाउँदै सम्पूर्ण साथीहरूलाई सम्झिँदै वहाँ चाहिँ आजको बसाईबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुन्दै हुनुहुन्छ भने प्रोग्राम कस्तो लाग्छ रेस्पोन्स गर्न सक्नुहुनेछ। साथै तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, ककसलाई सम्झिन चाहनुहुन्छ, त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। यहाँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशी लिइराख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। आज हामी शनिबारे बसाईमा छौं। शनिबारे बसाईमा तपाईँले जुनसुकै विधाको खुल्ला गीत गाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665220020 डायल गरेर। कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्ते सुन्दै चितवनबाट सम्झना सबैमा लेख्नु भएको छ। हजुर रामजी घिमिरेजी नमस्कार, यहाँलाई एकदमै सम्झिरहेको छौं। कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ फोन मार्फत प्रत्यक्ष। र चितवनतिर कतिको गर्मी छ, तापक्रम कतिको बढ़िरहेको छ, त्यो पनि जानकारी गराउन सक्नुहुनेछ है रामजी घिमिरेजी। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर हालखबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, नेपाली गीत संगीतको जय होस्, सबैको भलो चाहने मान्छे, शुभ दिन, नमस्ते हजुर भन्नुभएको छ। हजुर नमस्कार जीवनजी, एकदमै धेरै खुशी लाग्छ, यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्नु सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर, र सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। यहाँले आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ र आजको बसाईमा चाहिँ यहाँले खुल्ला गीत गाउनु सक्नुहुनेछ। आइतबारको दिनमा एउटा शीर्षक राखेर कुराकानी गर्छौं, छलफल गर्छौं। सोमबारको बसाईमा यहाँले जुनसुकै गीत रोज्नुहुन्छ त्यसै गीतलाई हामी बजाइदिनेछौं। मंगलबारको बसाईमा मात्रै लोकगीत गाउन सक्नुहुनेछ तपाईँले भने। बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक जस्ता लेख रचनाहरू तपाईँले सुनाउन सक्नुहुनेछ भने। शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौं, कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ तपाईँले। र साताको अन्तिम दिन जुन चाहिँ आजको बसाई पनि रहेको छ, शनिबारको दिनमा चाहिँ यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौं भने यहाँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कमेन्टको थ्रुबाट पनि कस्तो लाग्छ कार्यक्रम त्यो तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। यति बेला कुनै पनि साथीले फोन गर्नुभएको छैन हामीलाई, तपाईँको सामु फेरि पनि एउटा सांकेतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ हामीसँग कलमा। हेलो, नमस्ते।
1: आखर माखा नि दुला मकै

0: हेलो हेलो नमस्कार
1: नमस्ते रामजी, सुरुमै एकदमै मिठो गीत गाउनु भएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ है।
0: धन्यवाद, असर लाग्यो नि त अब।
1: हजुर, अनि असर लागेको छ, असरसँग सुहाउँदो एकदमै असर साउन्डलाई जोडेर एकदमै मिठो गीत गाउनु भएको छ, त्यसको लागि यहाँलाई फेरि पनि एकदमै धेरै धन्यवाद छ है।
0: धन्यवाद हजुरलाई पनि।
1: अनि के गर्दै हुनुहुन्छ रामजी?
0: म अहिले बसिबसै नै भनौँ न,
1: बसिरहनु भएको छ है।
0: हजुर,
1: अनि आज घाम पनि लागिरहेको छ, अलिकति घाम नलागे तापनि तापक्रम चाहिँ बढेको छ। पानी प्रशस्त मात्रामा पिउनु भएको छ कि छैन?
0: एकदमै बेलुका बेलुका पानी पर्छ, अहिले दिउँसोमा चाहिँ जस्ट घाम आज त्यति साह्रो नलागे पनि गर्मी चाहिँ गर्मी नै छ, एकदम पानी चाहिँ पिइरहेकै छु भनौँ न।
1: हजुर, एकदमै धेरै खुसी लाग्यो, पिउनुपर्छ पटक पटक मात्रामा, पर्याप्त मात्रामा चाहिँ है।
0: हजुर एकदमै, हजुरहरू पनि स्वास्थ्य ख्याल गर्नु होला।
1: हजुर एकदमै, अनि कार्यक्रममा जोडिनु भएको छ, आजको व्यवसायको बारेमा यहाँलाई पक्कै पनि जानकारी नै छ, फेरि पनि छोटो मिठो गुनगुनाउन चाहनुहुन्छ रामजी?
0: होइन, यही नै गरौँ होला, मेरो ब्यालेन्स पनि अलिक ब्यालेन्सले पनि भ्याउँदैन फेरि अर्को गीत गाउँदाखेरि।
1: हजुर हुन्छ, ककसलाई सम्झिन चाहनुहुन्छ त उसो भए?
0: हुन्छ, यदि मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ सिस्टर हजुरको लागि नै, अनि हाम्रो प्राविधिक मित्र दिलुजीको लागि, अनि हाम्रो सुधाजीको लागि पनि मिठोमा मिठो सम्झना भन्न चाहे, अनि हाम्रो रेडियो मर्सिङ एफएम होल इन्टर टिमको लागि, अनि केही साथीहरूको नाम लिनु पर्दा हाम्रो श्याम प्रसाद अधिकारी दाईको लागि, चेकु छेत्री दाईको लागि, आमसार मगर दाईको लागि, अनि हाम्रो कृष्ण लामा दाईको लागि, सुषमा दिदीको लागि, आइता श्री दिदीको लागि, सरस्वती दिदीको लागि भन्दै, यति बेला मलाई राम पाण्डे भनेर जो जसले चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्णको लागि भन्दै जान्छु। बाबाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग रामजी जोडिनु भएको थियो र एकदमै मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, फरक फरक बसाईको साथमा। यहाँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र सात दिनको साथै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं हामी। र रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि कार्यक्रम प्रसारण भइरहेको छ, त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते सुषमाजी, सन्चै हुनुहुन्छ? ओहो, शीघ्र स्वास्थ्य लाभको कामना छ है सुषमाजी। अनि आज खुट्टा दुखेको छ भन्नुभएको छ, घरमै आराम गर्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ? हजुर, अनि पानी पिउनु भएको छ कि छैन सुषमाजी? हजुर, अनि खुट्टा दुखिरहँदा पनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। आजको बसाईको बारेमा यहाँलाई पक्कै जानकारी त छँदैछ होइन त?
2: हजुर थाहा छ बहिनी, अलिक साथ दिन्छ दिन्न थोरै गाउँछ है।
1: हजुर हुन्छ।
2: ए दिन दिन न पठाउ संसार

Na pa thau samsara, barakala yo ko.

सरी, जो रती माया लई

0: आहा, कति मिठो गीत गाउनु भएको छ यहाँलाई, फेरि एकदमै धेरै धन्यवाद छ है सुषमाजी।
1: थ्याङ्क यू बहिनी, सबभन्दा देखि देखि हजुरलाई मैले बेलुका आज।
0: ओहो, भनेपछि यो गीत त मेरो लागि, आहा कति खुसीको कुरा, मलाई एकदमै धेरै खुसी लाग्यो अहिले चाहिँ जाने।
1: सेम सेम भएको क्या, किनकि म हजुरबाटमा आएको अरे, अनि हजुर चाहिँ फेरि फिल्डमा गएर
0: हजुर भनेपछि मलाई देख्नुभयो यहाँले सपनीमा है। म त एकदम मक्खा परेर बसिरहेको छु, एकदमै धेरै खुसी लाग्यो। अनि आजको बसाइबाट यहाँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्झिनु पर्दा त फर्स्ट तपाईँको लागि मिठो सम्झना, मुटुभरिको माया भन्न चाहन्छु। अब बर्खा लाग्यो है,
0: हजुर,
1: धान रोप्ने बेला पनि हुन लाग्यो बाजेतिर, त हाम्रो पर्सिदेखि रोप्ने भन्दैछन् यता गाउँतिर है, मेला जानुपर्छ होला। अनि भित्र दिलो बहिनीलाई पनि मिठो सम्झना भन्न चाहन्छु, अनि रेडियो होल टिमलाई मिठो सम्झना, धेरै माया भन्न चाहन्छु। साथीहरू भन्नुपर्दा चाहिँ मुन्ना बहिनीलाई, सलिना बहिनीलाई, सुनिता बहिनीलाई धेरै धेरै सम्झिरहेको छु बहिनी, फोन नगरे पनि भन्न चाहन्छु। सरस्वती बहिनीलाई, अनि बिन्ता बहिनीलाई, एकश्री बहिनीलाई, अनि शोभा बहिनीलाई, सनिसरा राणा मगरलाई, अनि राम पाण्डे भर्खरै आउनुभएको थियो उहाँलाई, टेगु छेत्रीलाई, शङ्कर भाइलाई, अनि सोमप्रसाद भाइलाई, आज मात्रै सकिन्छ भन्नुभएको थियो, कता घुम्न गएको छौँ भन्नुभएको थियो उहाँलाई पनि, र मलाई चिन्ने नचिन्ने देश विदेशमा छरिएर बस्ने सबै सबैलाई, कृष्ण गुरुङलाई, कृष्ण लामालाई, अनि जीवन मगरलाई, जीवन कार्की, सबै सबैलाई एकमुष्ट सम्झेर बिदा हुन्छु बहिनी, नमस्कार।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै सुषमाजी जोडिनु भएको थियो, निकै नै मिठो गीत गाउनु भएको थियो उहाँले, र सम्पूर्णलाई सम्झिनु भएको छ, एकदमै धेरै खुशी लाग्यो। र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ, साथै आजको यो कार्यक्रम रेडियो मर्सेङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। सौरभ केसीजीले लेख्नु भएको, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हजुर गुड आफ्टरनून, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहे। राम पाण्डेजीले लेख्नु भएको छ, नमस्ते, म पनि सुन्दैछु लमजुङबाट, राम पाण्डे, नमस्कार, म पनि सुन्दैछु है लमजुङबाट, राम पाण्डे, रेडियो मर्स्याङ्गीको नियमित श्रोता भन्नुभएको छ। हजुर नमस्कार रामजी, एकदमै धेरै खुसी लाग्यो, फोन पनि गर्नुभएको थियो, साथमा कमेन्ट पनि छोड्नु भएको छ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय लमजुङ कल टाइम, म पाउँदीबाट भन्नुभएको छ। हजुर नमस्कार लक्ष्मीजी, फोन पनि गर्न सक्नुहुनेछ, आज खुल्ला गीत गाउने बसाइरहेको छ, खुल्ला गीत गाउने बसाइमा यहाँले आफ्नो प्रस्तुति राख्न सक्नुहुनेछ। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीसँगै छोटो व्यापारिक विश्राम पनि राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा

0: खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: खबर जोड़ियो मीठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला फेरि पनि कोही हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनून।
0: हेलो,
1: नमस्ते, गुड आफ्टरनून।
0: नमस्ते कृष्णजी, नमस्ते भन्ने लगतै एकदमै हाँस्नु भयो जस्तो लाग्यो त।
1: भुसुकै निदा रहेछ, त्यही भएर अब सपनामा देखेर हाँसिएको।
0: हजुर, अनि एकदमै कार्यक्रममा जोडिनु भएको छ, निदाएर उठेर पनि कार्यक्रममा जोडिसक्नु भएको छ। अनि को को हुनुहुन्छ कृष्णजी?
1: अब सपनामा तपाईँहरू थियो के अरे, विपनामा

0: बोल्दैछु अनि अहिले रेडियो सुनिरहने त म एक्लै हो।
1: ओहो, सपनामा भनेपछि हामी पनि देख्नु भएको थियो सपनामा। अनि आज फोन गर्नुभएको छ यहाँले, सुत्ने उठ्ने काम मात्रै गर्नुभएको छ कि प्रशस्त पानी पिउने काम पनि गर्नुभएको छ?
0: हजुर, उठ्ने मितिकै पानी पिएर बल्ल बल्ल फोन गरेको हो, पानी पिएर।
1: हजुर, खुसी लाग्यो। अनि आजको बसाइको बारेमा? हजुर, हामीले पनि पिइरहेको छौ। अनि हजुर, एकदमै सन्चै छु। अनि कृष्णजी, आज कुन गीत गाउने विचार गर्नुभएको छ?
0: फेरि अब गाउनै पर्छ भनेपछि त जानी नजानी अब गाइदिनु पर्ला नि त, अब जुन भयो भने है।
1: हजुर, हो नि, गाउनु पर्यो नि।
0: हुन्छ, जानी नजानी अब गाइदिन्छु नि त अलिकति है।
1: हुन्छ।
0: बाटो मुनि बाटो ओ माथि पीते ए फापर गैले ए खाए खाला लाको माया छोड्ने ए छैना गर्दन गए जाला।

0: roti matha putre banno o matai dhaula ajiri alko avno bhuri banno o matai na taru o ni koi jalko laiti banno banyo
1: ओहो, यति मिठो गीत गाउँदै हुनुहुन्थ्यो, अन्तिममा फेरि नै हाँस्नुभयो है?
0: हजुर,
1: हुन्छ, मिठो गीत गाउनु भएको छ, साथै मिठो हाँस्नु पनि भएको छ आजको बसाइबाट। सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ यहाँले?
0: सम्झिनै पर्दा अब सबभन्दा पहिला तपाईँलाई अनि प्राविधिमा साथ दिने हाम्रो दिलीजीलाई अनि मर्चेन्डी होल टिमलाई अनि अब साथीहरू कृष्ण गुरुङ, चन्द्र लामा, याम शर्मा, गर टेगु छेत्री, लक्ष्मीवर्ष मिश्र, शङ्कर श्याम, राम जेठ, सुषमा दिदी, कामना शोभा, सरस्वती मिठु, आइत श्री मुना, सलिना, नाम छुटेको, नाम दिएको, रेडियो सुनिरहनु हुने सबै, के अरे कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन चाहन्छु। होस् त, बाबा।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै कृष्णजी जोडिनु भएको थियो खुदी बगैँचाबाट, र उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूलाई नाम लिएर नै सम्झिनु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ फोन मार्फत र कमेन्टको थ्रुबाट पनि। राज घले मगरजीले लेख्नु भएको छ, हेलो नमस्ते झोडली, सुन्दैछु उदयपुर घर हाल भारतबाट। आज जन्मदिन मनाउनु हुने लाफा कविता मगरलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना। साथमा अब बस्ने गीत विभस कुलुङ पृथक, प्यारी बुनु अमिना सुनवार, रंजना बाहिङ राई, मिताराज बिराही, काइला शमशेर लिम्बू, प्याकुली गीता लिम्बू, टीकाराम सुनवार, लक्ष्मण मगर, रमला साम्पाङ राई, रमिला राई, मीना चामलिङ, दुर्गा कटुवाल, ढकाल धर्मराज, जीवन सुन्दास, बसन्त श्रेष्ठ, आकाश राई, कमला मुखिया, सिर्जना मुखिया, मुना मुखिया, तीर्था राई, रंजित राई, योगेन इमेहाङ लिम्बू सबैलाई भनेर लेख्नु भएको छ। हजुर, एकदमै धेरै खुशी लाग्यो राज घले मगरजी, नियमित रूपमा यसरी नै जोडिनुहोला। नमस्ते झोले यहाँलाई पनि, र नेपाल आउनु भएको बेला जसरी पनि फोन गर्नुहोला। गुरूङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्ते, रेडियो मर्स्याङदी सुनेर बस्नुहुने सम्पूर्णलाई म सात समुद्र पारी मलेसियादेखि भन्नुभएको छ। हजुर नमस्कार टेकजी, एकदमै धेरै खुशी लाग्यो त्यति टाढाबाट पनि कामको व्यस्तताको बावजुद पनि कार्यक्रम सुन्नु भएर कमेन्ट लेख्नु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद छ। स्वर्णिम रायजीले लेख्नु भएको छ, मिस यु अल भनेर, हामीले पनि यहाँलाई मिस गरिरहेको छौं स्वर्णिमजी। टेकु छेत्रीजीले लेख्नु भएको छ, गीत घाम भन्ने असार मास के गीत गायो भन्लान न गीत गा ए सरी

गीत गाम भने असार मास के गीत गायो भन्लन् न गीत गाम त साथीभाइले कत गयो भन्लन् नानी हजुर नमस्ते नमस्कार आरामको कामना साथ सुन्दैछु म तनहुबाट मौसमी अवस्था पानी परेकोले अहिले केही हल्का शीतल छ अब बस्ने मिठो भाका हजुरलाई रेडियो होल युनिटलाई र मेरो सम्पूर्ण साथीहरूलाई सुनाउँदै भन्नुभएको छ हजुर गीत त गाउन सकिन्छ नि टेकुजी तर यहाँले फोन गर्नु भएन ठिकै छ अर्को बसाइमा पक्कै पनि फोन गर्नुहोला भन्न चाहन्छु र कमेन्टको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ देवेन किशोर अन्जानजीले कमेन्ट पठाउनु भएको छ भन्ने गर्छन् माया बाँच्ने आधार हो भने अनि त्यही माया जीवनको अन्त्य गर्ने काल पनि हो माया भनेको दुईधारे तरवार जस्तै रहेछ एउटा धारले अंगाल्छ अर्को धारले घोच्छ देवेन किशोर अन्जान प्रवासी एकदमै राम्रो मनसुनी लाइनहरू लेख्नुहुन्छ यहाँले एकदमै वास्तविक कुरालाई नै लेख्नुहुन्छ एकदमै धेरै खुसी लाग्यो साँच्चीकै माया भनेको त्यो तरवारको धार जस्तै हो कि जस्तो पनि लाग्न थालिसक्यो मलाई चाहिँ मलाई मायाको बारेमा त्यति धेरै जानकारी त छैन मायामा परेको पनि छैन है त्यही भएर तर यहाँले लेख्नु भएको छ भनेपछि पक्कै पनि वास्तविक जिन्दगीमा त्यस्तै नै होला भन्ने चाहिँ लागिरहेको छ टेक बहादुर पुमाजीले लेख्नु भएको छ सञ्चालिका ज्यू नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर आठ बोलटार बेलटार राइट रोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गे एफएम 95 मेगाहर्ज भन्नुभएको छ हजुर नमस्कार टेक बहादुरजी खुसी लाग्यो यहाँले कार्यक्रम सुन्दै हुनुभएको रहेछ आजको बसाइमा र फोन पनि गर्न सक्नुहुनेछ यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आज हामी शनिबारे बसाईमा छौं शनिबारे बसाईमा यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं यहाँले आइतबारदेखि शनिबारसम्म मध्ये जुन बसाईमा जोडिन मन लाग्छ त्यही बसाईमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र आजको लागि चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आज प्रत्यक्ष रूपमा फोन गरेर सम्झनाजी राम पाण्डेजी सुषमाजी र कृष्ण लामाजी जोडिनु भएको थियो उहाँहरू चारैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु र हामीलाई कार्यक्रममा एकदमै मिठो मिठो कमेन्टहरू पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङले पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुता मा लक्ष्मी घले पनि छुटेर चाहन्छु एकदमै गर्मी बढ़िरहेको छ यो गर्मी मौसममा यहाँले पर्याप्त मात्रामा पटक पटक मात्रामा पानी पिउन चाहिँ नबिर्सिनुहोला पटक पटक पर्याप्त मात्रामा पानी र सक्नुहुन्छ भने गर्मीमा बाहिर ननिस्किनुहोला जुन चाहिँ हामीहरूको लागि एकदमै बाहिर ननिस्किनु चाहिँ पोसिबलै छैन किनकि कामको चटारो पनि छ बर्खा पनि लागेको छ केही नगरे त फेरि खाना पनि नमिल्ने अवस्था हुन्छ सो घर बाहिर चाहिँ निस्कन नै पर्ने हुन्छ र निस्कन नै परे पनि यहाँले चाहिँ मिल्छ भने छाताहरू चाहिँ ओढ्नुहोला लामो बाउले कपड़ाहरू चाहिँ लगाउनुहोला भन्न चाहन्छु र रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: समिचियों चौदह के में बोधे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
7: खाई खाई बहु कोई लोटी बढ़ दिलवा
8: आंगी समिचियों लोटी पर दियो छापता ही गुदी
7: बढ़ दिया बढ़ दिवा लोटी खाले पर दिन बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
9: सतर्क
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: अहिले दिउँसोको ठिक 2 बजेको छ।

नमस्कार, दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। दिउँसो एक बजेका लागि तय भएको राष्ट्रिय केन्द्रीय समितिको रासोपा बैठक एक घण्टा सरेर दुई बजेका लागि तय भएको कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। वहाँका अनुसार बैठक भरतपुरको विक्रम मार्ग स्थित दियालो फूडल्याण्डमा बस्नेछ। भोलिदेखि रासोपा महाधिवेशन शुरू हुँदैछ, त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो। बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ। रासोपाको हाल 131 सदस्यीय केन्द्रीय समिति छ। अब विधान संशोधन गरेर त्यसलाई 151 बनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्द सत्रमा पेश गरिनेछ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको 11 महिनामा 30,17,14,73,000 राजस्व संकलन गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको हालसम्म आन्तरिक राजस्व संकलन 4,59,33,84,000 रहेको छ। प्रदेश सरकारको अन्तिम राजस्व संकलनको मुख्य आय स्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारी साधन कर मानिन्छ। यो अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट 1,18,12,95,000 र सवारी साधन करबाट 2,01,50,50,000 राजस्व संकलन भएको मध्य प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिनुभएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा परि 6 जनाको मृत्यु भएको छ। काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा भएका घटनामा 6 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका छन्। करेन्ट लागेर 2 जना, भीरबाट लडेर 2 जना, सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको हो। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका 12 महभीरमा 5 असार दिउँसो आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरिएको करेन्ट लागेर 68 वर्षीय कमला मुल्मीको मृत्यु भएको छ। काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मी बारीमै मृत भेटिएको प्रहरीले जनाएको छ। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्देवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको हो। बसमा स्कूलका स्टाफ रहेका थिए। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भए 2 जनालाई उपचारका लागि विराटनगर पठाइएको र बाँकीको उदयपुरमै उपचार भइरहेको जनाएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोङ सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घासा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोङ सड़क भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाससम्म प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकको अभिलेख राख्ने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयरफोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइङ 747-8 जेट विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नु अघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिने जेट विमानको परिमार्जनका क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
7: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
10: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप पुगे खैमु खोजिन थिङ अल्छ्यो
10: ए 26 30 घरि बालटी र रेडियो मर्सिङ दिङ न ओ अल्छ्यो
11: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
5: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
11: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए नीति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसर नगरपालिका लमजुङ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका स्वात युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334।
0: रोजगार सेवा केन्द्र बेसी सहर 98470145549।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्छौं।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909799, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको

0: Bunnia. Extreme energy drink.
1: Extreme energy drink.
2: Time take. Ahile teak. Teen bajeko cha.
1: Extreme energy drink.
2: Time take.
3: भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै डेढ महिनादेखि निकासी ठप्प भएको छ। असार एक गतिदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंसी प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। नेपालमा वार्षिक 2,65,00,000 किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादनका उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1,00,000 श्रमशक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतिदेखि र झापाका उद्योग असार 4 गतिदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिला सुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7,00,000 भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रेका पर्यटक यस वर्ष 11 महिनामै भित्रेका छन्। मुस्ताङले राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रनी नाकामा पर्ने घाँसामा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रीसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ। लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ तेस्रो हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा 1-1 जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महावीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गुमाइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिएको डीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। विदेशको खबर, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकारदात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्, यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर, विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 10:45 ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराती जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 6:45 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 10:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँछ आउँदै नक आउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैची लगायतमा पनि संकट आउन सक्ने, कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी, बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै, सन् 2025 मध्यसम्म विश्वभर झण्डै 12 करोड़ मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको जावला खेलमा रातो मसिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा समापन हुनेछ। वैशाख शुक्ल प्रतिपदेखि शुरू भएको रथयात्रामा लामो रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखी पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराएको थियो। रथ जावला खेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ। जात्रा सकिएसँगै रातो मसिन्द्रनाथलाई खटमा राखी बुङमती लगिनेछ भने मीननाथलाई रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगिनेछ। यस अवसरमा काठमाडौँ उपत्यकाभरबाट आएकाहरू जावला खेलमा भोज खाने प्रचलन छ। तर जावला खेल चिड़ियाखानामा रहेका केही चराहरूमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना हिजोदेखि अनिश्चितका लागि बन्द गरिएकाले यसपालि भोज खेल मैदानमा मात्रै खानुपर्ने बाध्यता छ। चिड़ियाखाना परिसर आज सुनसान छ। काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुंगे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। ललितपुरमा नेवार समुदायले पनि ढुंगे धारा सफा गरेका छन्। यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबूत बनाउने जनविश्वास छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु नै यो पर्वको विशेषता हो। यो पर्वसँगै धान रोपाई शुरू हुन्छ। काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा रहेको सुन्दरी जल क्षेत्रमा धान रोपाई चलिरहेको छ। बागमती नदी किनारका खेतहरूमा किसानहरूले धमाधम रोपाई गरिरहेका हुन्। युवा पुस्ता वैदेशिक रोजगारीमा जाने वा खेतीमा संलग्न नहुने क्रम बढेसँगै रोपाईमा संलग्न जनशक्ति वृद्धवृद्धामा सीमित हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्। खेतीयोग्य जमीन क्रमशः घडेरीमा परिणत हुँदै गएको पनि उनीहरूको गुनासो छ। ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र बनाएको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सड़कमा अत्याधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर श्रीबाबु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार भित्री र बाहिरी सड़कको काम सकेर नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चक्रपथमा काम भइरहेको हो। 13 करोड़ रूपियाँ लागतको यस आयोजनामा महानगरले 10 करोड़ र प्राधिकरणले 3 करोड़ रूपियाँ लगानी गरेका छन्। रात्रिकालीन दुर्घटना र अवांछित गतिविधि घटाउने उद्देश्यले विभिन्न उचाइका 790 पोल र विभिन्न क्षमताका झण्डै 2000 बत्ती जडान गरिनेछ। बालकुमारीदेखि सात्दो बाटोसम्म काम सकिसकेको छ। बाँकी काम अबको 3 महिनाभित्र सक्ने महानगरको लक्ष्य छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2458 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। उनीहरूबाट राज्य कोषमा 19,60,502 रूपियाँ राजस्व दाखिला भएको छ। कार्यवाहीमा पर्ने मध्ये 155 जनाले जाँड रक्सी खाएर गाड़ी चलाएका थिए। अरू विभिन्न नियम मिस्नेहरू छन्। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख रूपियाँ सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजनालाई प्रहरले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नुवाकोटको मेगङ गाउँपालिका 5 घर भई काठमाडौँ बुढानी कण्ठ नगरपालिका 6 बस्ने तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकारसँग तहमा कुरा गरेर समाधान नगरिए अलैँची लगायतमा पनि संकट आउन सक्ने, रातो मच्छिन्द्रनाथको भोटो देखाएसँगै रथयात्रा सम्पन्न हुने, आज नेवार समुदायको सिथी नख पर्व पानीको स्रोत सरसफाई गरी मनाए, र ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा स्मार्ट स्ट्रीट लाइट जडान गर्दै 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bunnia. Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
4: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
4: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475, विश्वास तपाईँको, सेवा हाम्रो।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: हेलो, मर्सेङ्गे FM 95 MHz

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक छाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
2: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग फएमा
3: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
2: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
2: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840050663 97694887777
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 8 सेरा लमजुम प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344

0: बहादुर जित बहादुर
1: नेपाली कथानक चलचित्र आई एम जित बहादुर
2: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाई
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: दिदी, अलमलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक, काँटा, तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ,
9: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि।
6: थप जानकारीको लागि सम्पर्क 98564476।
10: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
11: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
11: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
0: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98546462।
12: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
13: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
14: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
13: प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0556-93-495।
14: मोबाइल 98550-64-040 र 98550-65-260।
12: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
12: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
12: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
11: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
12: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
11: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
12: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
11: मासिक एकाइ परीक्षाको व्यवस्था,
12: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
11: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
12: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
11: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
12: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
11: थप जानकारीका लागि
12: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाइ परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
6: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9864074553, 9556485775, 9460857091 र 9460838062।

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैमा आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय आफैना पासपोर्ट फेरदिल परे म नुए तोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania?
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो मर्सिङ्गे FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: सुर्बिका काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
3: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
2: धन्यवाद काका।
3: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
2: किन नहुनु नि काका? ए

0: रक्तहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर,
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊं र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: बिस्तारै जानु त। ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7, लमजुङ।
9: अल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
9: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुम।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
8: ल दिदी, विशिष्ट नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850506780।
11: अनि तयो कागज केमे थिए वा?
12: अँ झिल्काई,
11: के पर्सनल नम्बर ब्लक लैबी?
12: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई।
11: अनि ब्याङ्करी?
12: ब्याङ्करी
11: अँ
12: चर चाहिँ तली लगपर्दी
11: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
12: सतर्क तन ठगी तब्द क्या जोगिना
13: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
14: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949932।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषण नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्संग एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।

0: Stacy.
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचारा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-520-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरी लाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Sonia.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: भोलि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी।
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैंची लगायतमा पनि संकट आउन सक्ने।
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नु पर्ने।
2: हाम्रो संस्कृति हो यो, संरक्षण हामी जनता छँदैछौ, गभर्नमेन्टबाट नै तपाईँको यो चिजहरू आउन सक्नुपर्छ हामीले।
0: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई।
1: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रूपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रूपियाँ उठेको भन्दै राष्ट्रपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। राष्ट्रपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाइ छ। राष्ट्रपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
1: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंगिर 26, 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15 24 गतेसम्म सातै प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11 30 गते भित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मंगिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको शुरूआती 100 दिन अर्थात हनीमुन पीरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली कांग्रेसले सरकारका काम कार्यवाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
1: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो। त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन। तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झण्डै 2 करोड किलो तराईमा र 65 लाख किलो पहाड़ी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
1: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबूत बनाउने जनविश्वास छ।
0: यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने राप्तो मच्छेन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ। मच्छेन्द्रनाथको रथ जावलाखेल पुर्याएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावलाखेलमा पुग्नु भएको थियो। मणिक्यजडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणहरूको बाक्लो भीड लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रातो मच्छेन्द्रनाथको रथ यात्रा पनि समापन भएको छ। मच्छेन्द्रनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजा गाजासहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाह समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरू भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मच्छेन्द्रनाथकै रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रंग दर्पण सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपति सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, सरकारको 100 दिनको समीक्षा गर्ने नेपाली कांग्रेसको निर्णय, नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइयो लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
0: यसैबीच उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षका बिमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सातवटा महिला सहकारीहरूले कृषिमा 12 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ पाल्पा सर्लाही सिन्धुली कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेशनल नेपालको पहलमा भएको फार्म टू फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड़ रूपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैंक, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने एकविस्ता नेपालले 9 करोड़ रूपियाँको अग्रिम खरीद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेशनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 भन्दा बढ़ी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
0: बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसुम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्ग्रेसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनी जोमसुम सड़कमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभरा हुने गरेका छन्। वैशाख चेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ।
1: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायतका देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तीनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
0: झापाको अर्जुन धारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी सहित स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% भन्दा धेरै अर्थात 10 प्रजातिका झण्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति संकटापन्न अवस्थाको भूइ कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थानमा पुनर्स्थापना पनि गर्दै आएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्य क्रिया सेवा,
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसूद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। सहित ईरानी संचार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौं वरिष्ठ सैन्य कमाण्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौता बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने वृहत सम्झौतामा थप वार्ता गर्नु हो।
0: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 11:15 ह्युस्टनमा हुनेछ। नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराति समूह ईका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 14:45 शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरा काउलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:15 इक्वेडर र कुरा काओ खेल्दैछन्। यसै गरी भोलि बिहान 9:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण वर्षा र सहकालका देवता करूणामयी रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जावला खेलचोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भीड़, पहेलो र रातो रंगका ध्वजा पताकाले रंगिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपूर र धूपको सुगन्धले सिंगो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ।
16: समाग्र
1: जावला खेलको खुला चौरको बीच भागमा 32 हात अग्लो हरियो जंगली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपड़ा र सल्ला र धुपीका हागाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फूलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइचो छ। रथको वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ,
16: आज चाहिँ मेन यो रथ राखेको तल एउटा खाल्टोमा पनि एउटा भगवान छ होइन, त्यहाँ भगवान थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसिनोनाथ अनि मिनाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान हाम्रो परिसरमा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई बिदाई गर्छ।
1: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापू किसानले उपहार स्वरूप एउटा हीरा जडित भोटो पाएका थिए, तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसानबीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दीौं बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाईमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजाआजा गरेर समयावधि अर्थात खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जावला खेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भीड़ देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हीरा जडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट शुरू भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जावलाखेल आइपुग्दा झण्डै 2 महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको शुरूआत हो। जहाँ भोटो देखाइसकेपछि यी करूणामयी देवतालाई खटमा राखेर पूर्ण मूलघर अर्थात बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन,
17: आनन्द चाहिँ लाग्छ, देवताको आउँदाखेरि दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
1: असार लागेसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो शुरू हुँदैछ, अर्कातिर शहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जावला खेलको भूइँमा छरिएका अबीरका रंगहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जावलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ।
2: गभर्नमेन्टले किन हेर्नुपर्छ भने हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो हामीसँग चिनाउने संरक्षण गर्न हामी जनता सधैँछौँ। तपाईँको बजेट उठाउनु पर्यो यसमा संस्कृति जोगाउनको लागि, गर छ त त्यति मात्रमा छैन, पर्याप्त दिन सकेको छैन, गभर्नमेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउन सक्नुपर्छ।
0: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरी अलैसी लगायतमा पनि संकट आउन सक्ने,
1: ललितपुरमा रातो मच्छेन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
0: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
1: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
7: जय श्रीराम, जय श्रीराम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98464 95 0 74 र 98 0 65 58 0 74।

0: जोजो लप्पा
1: ख्याजालो
2: झोरले
3: लास्तो फ्याफुल्ला
4: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्संग 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।